0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ सधैँ हजुरको कप कस कस कहिले छोराले घुमाउनु भएन भन्नुहुन्छ आज तीर्थ जाने अब उतै मन्दिर सन्दिर घुम्ने उतै रमाएर आउने हिँड्नु भा
1: तीर्थ आएर छोराले तीर्थ लानु
2: भयो
1: हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: सामुदायिक सूचना नेटवर्क CIN
0: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुन्छ।

0: शुभ प्रभात। यो सीआईएन कुशा झा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाल गृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेएनजी आन्दोलनलाई राजनीतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न विज्ञको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
0: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै।
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी। युक्रेनले रूसको अन्न भण्डारणमा आक्रमण गर्दा 3 जनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
0: र नेपाल भलिबल लीग भदौ 19-देखि 27 गतेसम्म काठमाण्डुमा, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजका खबरको सबैभन्दा शुरूमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
1: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल ऑयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चावेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिने भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाबेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साई बाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमश कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
0: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45,000-48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3,444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको, ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको, उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको, सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत्यु अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
0: मनसुनी विपदबाट बितेको 4 महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसुन जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यतिबेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति पहिरोले घर पुनिदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरु घरती मगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्रै बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
3: साउन 29 गते शनिबारको लागि चाहिँ देशका हिमाली र पहाडी भूभाग केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेश प्रेस साथै कोशी बागमती र गण्डकीको छ तराई भूभागको चाहिँ थोरै स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। त्यसको लागि बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको यस्तो स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबाधामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सतगाव स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान बालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
4: अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा।
0: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।

0: काठमाडौँबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। आठ दशकमा पनि झुट फुटको चक्र उस्तै। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फूट झुट र फेरि फूटको चक्र भने जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्रा सुनारले लेख्नुभएको खबर पनि प्रकाशित छ भने सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज, एमालेका चार मन्त्री नियुक्त। कर्णाली प्रदेश भागबण्डा मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकमा दिदी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरम्मा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला, कांग्रेस एकजुट बनाउने दावी शीर्षकमा। सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख जीपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका चार दिनमा 1,00,000 भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका दुई स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्। जिल्लाका 9 स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60 देखि 600 रूपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा को खबर छ भने फेरिदै अपराधको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउबा समूहको राष्ट्रिय भेला, महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना, रोल्पामा फेरि पहिरो, 2 दिनमा 14 को मृत्यु, 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ, 1 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दा मध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ, 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर श्रीसले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 12 विषय कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि चार साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।

0: गतको कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
1: ताजा खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसैता कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालक सहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढ़ी बेपत्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडीया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष र फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। 1 महिने प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुने भएको छ।
1: धानबालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्को टेसो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन कतिपय स्थानमा धेरै पानी परेको छ पानी धेरै र थोरै हुँदा धान बालीमा पर्ने असर र बस्ने उपायका बारेमा धान बाली विज्ञी वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
2: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन् त्यो बहुसंख्यक किसानले लगाउने गर्छन् त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट कालो पोकेको समस्या देखिएको छ होइन धानको त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ चामलको क्वालिटी घट्छ त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा पन्ध्र बीस दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस् त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा होइन त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ पोटास हाल्नुहोस् त्यसपछि दुईदेखि अढाई किलो कट्ठा प्रति अथवा 2.5 देखि 3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला अर्को समस्या पहाडमा विशेष गरी ब्लास्टको समस्या मरुवाको समस्या देखिएको छ व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासुबी कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने दुईचोटि कम्तीमा छर्नुहोला त्यसपछि यो समस्या समाधान हुन्छ तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ
3: त्यो भनेको कस्तो हुन्छ
2: पात माथिबाट नै खरानी कलर हुँदै आउने सुक्दै जाने है माथिबाट नै सुक्दै जान्छन् त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन टेट्रासाइक्लिजिन साइक्लिन यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन् त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वत उत्पादन बढ्न जान्छ
3: धान गर्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ
2: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिसपाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ मात्रा मिलाएर मात्र छर्नुहोला मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन त्यसले धानमा धानको पाटमा धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो हातले जहाँ चाहिँ कमर्सियल खेती छ जहाँ चाहिँ श्रम शक्तिको अभाव छ त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ
1: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
4: बाल गृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन उपसमितिको प्रतिवेदन संशोधन सहित पारित जेएनजी आन्दोलनलाई राजनीतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी
1: आज विभिन्न चार प्रदेशका केही स्थानमा
5: ठूलो पानी पर्ने पूर्वानुमान धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिगेको चेतावनी किसानहरू भने पर्याप्त मल नपाएर तनावमा
1: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने रौतहटबाट भारतको झारखण्ड पुगेका तीन नेपाली तीर्थयात्रीको मृत्यु ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै
5: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी युक्रेनले रूसको अन्न भण्डारमा आक्रमण गर्दा तीनजना रूसको अन्न भण्डारणमा आक्रमण गर्दा तीनजनाको मृत्यु कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो
1: र नेपाल भलिबल लीग भदौ 19 गतेदेखि 27 गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा खाना पकाउने ग्यासको देशभरमा नै अभाव जस्तो देखिएको छ र सरकार र सरोकारवाला निकायले भने उद्योगी व्यवसायीले नै ग्यास सिलिण्डर लुकाएको भन्दै धरपकड़ गरिरहेका खबर पनि सार्वजनिक भइराखेका छन् एउटा खुल्ला स्थान छ जहाँ तीनजना व्यक्ति छन् बीचमा रहेका व्यक्ति व्यवसायी उद्योगी जस्ता देखिन्छन् र वरपर दुईजना प्रहरी अधिकारी जस्ता व्यक्ति छन् दुवै प्रहरी अधिकारीले नाक थुनेका छन् र एक एकवटा हात समातेर अगाडि भगाउन खोज्दैछन् बीचमा रहेका व्यक्ति केही भन्दैछन् माथि यस्तो लेखिएको छ धरो धर्म ग्यास लुकाएको छैन हजुर अलि अपच मात्रै भएको क्या
1: हौस् त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 560 45 783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो
10: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
11: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
12: प्रोप्राइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 98461080025
13: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने
14: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
13: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
15: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
14: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
13: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
15: सम्पर्क नम्बर 9842618202 र 9840319799।
13: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
15: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
16: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
17: ल ल आए बहिनी, किन होला?
16: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
17: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
16: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
15: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
18: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकीमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू, नेपाली भाषाको शुद्ध प्रयोग बढ़ाउन योगदान पुर्याउने अपेक्षा। सुन्दर बजार नगरपालिकामा सार्वजनिक र सरकारी जग्गा संरक्षणको काम शुरू, अनधिकृत संरचना हटाउन 35 दिने अल्टिमेटम। रायनासको चक्रतीर्थ धाममा भव्य धार्मिक अनुष्ठान सम्पन्न, शाहवंशीय राज्य संरचना तथा नेपाल एकीकरणको उद्गम स्थल चक्रतीर्थ धाम प्रचार प्रसारको अभावले उछेलमा। रायनाथ नगर अस्पतालमा हाड जोड्नी सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, 65 जना स्थानीय लाभान्वित। र क्याम्पस गेट सिउडीबार सड़क मरम्मतका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त 70 लाख बजेट कार्यान्वयनको चरणमा।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। नेपाली भाषाको प्रयोगमा देखिँदै आएको त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रम बीच अभियानको शुभारम्भ गर्नुभएको हो। अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले शुरू गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताउनुभयो। उहाँले गण्डकीबाट शुरू भएको अभियानलाई आगामी दिनमा शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपाल अभियानका रूपमा देशव्यापी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री पाण्डेले अभियानलाई गण्डकी प्रदेशका 11 जिल्लाका गाउँ गाउँ तथा शैक्षिक संस्थासम्म पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली भाषामाथि अन्तर्राष्ट्रिय भाषाको प्रभाव र अतिक्रमण बढ़िरहेको भए पनि त्यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उहाँको भनाई थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेले नेपाली भाषाको प्रयोगमा देखिएका त्रुटि पहिचान गर्दै त्यसको निराकरणका उपायबारे छलफल र जागरण आवश्यक भएकोले अभियान शुरू गरिएको बताउनुभयो। अभियानको शुरूआत कास्कीबाट गरिएको र क्रमशः गण्डकी प्रदेशको बाँकी 10 जिल्लामा विस्तार गरिने उहाँले बताउनुभयो। कुलपति प्राध्यापक डाक्टर न्यौपानेका अनुसार अभियानलाई त्यसपछि प्रदेशका स्थानीय तहसम्म पुर्याइनेछ। यो अभियान भाषिक जागरणसँगै आम नागरिकलाई आफ्नो भाषाको प्रयोगप्रति सचेत र सजग बनाउने उद्देश्यले अघि बढ़ाइएको उहाँले स्पष्ट पार्नुभएको छ। अभियानलाई आगामी चरणमा थप विस्तार गर्दै लैजाने तयारी रहेको उहाँको भनाइ छ। नेपाली भाषासँगै मातृभाषाको संरक्षण, सम्वर्धन र शुद्ध प्रयोगका लागि पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको कुलपति न्यौपानेको भनाइ छ। सबै पक्षको साथ र सहयोगबाट अभियानले अपेक्षित रूपमा मूर्त रूप पाउने उहाँको विश्वास छ। अभियान शुभारम्भकै अवसरमा शुक्रबार नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपायहरू विषयमा गोष्ठी समेत आयोजना गरिएको थियो। गोष्ठीमा डाक्टर प्रेम प्रसाद चौलागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले नेपाली भाषाको प्रयोगमा हुने गरेको त्रुटि ती त्रुटिका कारण तथा निराकरणका उपाय बारे उदाहरण सहित प्रस्तुति दिनुभएको थियो। भाषामा देखिने त्रुटि व्यक्ति वा एउटा क्षेत्रमा मात्र नभई विभिन्न निकाय तथा सार्वजनिक प्रयोगका माध्यमबाट समेत हुने गरेको उल्लेख गर्दै डाक्टर चौलागाईले भाषाको सही प्रयोगका लागि सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो भने सदस्य सचिव मन कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल तमोधी नेपालका अध्यक्ष होम बहादुर गुरूङ लगायतले धारणा राख्नु भएको थियो। गण्डकी प्रदेशमा शुरू गरिएको यो अभियानले विद्यालय सरकारी कार्यालय संचार माध्यम तथा सार्वजनिक जीवनमा नेपाली भाषाको शुद्ध प्रयोग बढ़ाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। अभियानले भाषिक त्रुटि सच्याउने मात्र नभई नेपाली भाषाको संरक्षण सम्वर्धन र प्रभावकारी प्रयोगका लागि नागरिक स्तरमा जागरण ल्याउने लक्ष्य समेत लिएको छ। कार्यक्रममा कलाकारहरूले सारंगी तथा माहुरी बाजाका धुन प्रस्तुत गरेका थिए भने गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम बारे समेत जानकारी गराइएको थियो। लमजुङको सुन्दर बजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचना हटाउने भएको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचनाहरू 35 दिनभित्र हटाउन भनिएको छ। नगरपालिकाले सार्वजनिक ऐलानी पर्ती गौचरण खर्क कुलो राजकुलो भीरपाखु वन खोला नदी र खोल्सो लगायतको जग्गा संरक्षणको काम शुरू गरिएको जनाउँदै सोही अनुसार संरचनाहरू हटाउन लागि जनाएको छ। नगर प्रमुख कृष्ण प्रसाद कोइरालाका अनुसार नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने यस्ता जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचनाको खोजी र जग्गा संरक्षण कार्य अगाडि बढ़ाइएको हो। नगर कार्यपालिकाको श्रावण 14 गते बसेको बैठकले पहिलो चरणमा उडा नम्बर 9 स्थित सेउडीबार चोक वरपरका संरचना हटाउने निर्णय गरेको छ। सरकारी तथा सार्वजनिक भनेर पहिचान भएका जग्गामा व्यक्ति वा संघ संस्थाले व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि बनाएका संरचना हटाउनु पर्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र त्यस्ता अस्थायी तथा स्थायी संरचना हटाउन सम्बन्धितलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानून बमोजिम संरचना हटाउने जनाएको छ। साथै संरचना हटाउँदा लागेको सम्पूर्ण खर्च पनि सम्बन्धित अतिक्रमणकर्ताबाट नै सरकारी बाँकी सरह असूल गरिने नगरपालिकाले स्पष्ट पारेको छ। त्यसका साथै नियम अनुसार थप कार्यवाही प्रक्रिया समेत अगाडि बढ़ाइने नगर प्रमुख कोइरालाले जानकारी दिनुभयो। लमजुङको राईनाश नगरपालिका चारमा चम्पावती नदीको किनारमा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल चक्रतीर्थ धाममा विविध धार्मिक अनुष्ठान तथा पूजापाठ कार्यक्रम सम्पन्न भएको छ। चक्रतीर्थ धाम विकास समिति र पुरोहित ब्राह्मण समाज राईनाशको संयुक्त आयोजनामा शुक्रबार धार्मिक कार्यक्रम गरिएको हो। धार्मिक अनुष्ठान अन्तर्गत रुद्री पूजा चण्डी पूजा श्रीमद भागवत पाठ शान्तिका अध्याय महामृत्युञ्जय मन्त्र पाठ श्रीमद भागवत गीता पाठ तथा होम होमादि लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा 11 जना ब्राह्मणद्वारा विभिन्न धार्मिक पाठ तथा अनुष्ठान गरिएको थियो भने 3 जना कर्ताको सहभागिता थियो। कार्यक्रममा भरतपुर महानगरपालिका उडा नम्बर 15 र 16 विमला बोगटीको अगुवाईमा आएको वैदिक सनातन हिन्दू धर्म सत्संग परिवारको भजन मण्डली समूहले विशेष सहभागिता जनाएको थियो। यस्तै राईनाश नगरपालिका छ धमेली कुवा स्थित चम्पावती भजन समूहले हरिप्रसाद चिलुवाको अगुवाईमा भजन तथा धार्मिक कार्यक्रम सहभागिता जनाएको थियो। कार्यक्रममा राईनाश नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर गुरूङको विशेष उपस्थिति थियो। यस्तै सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया राईनाश नगरपालिका 3 उडा अध्यक्ष देवबहादुर पौडेल उडा नम्बर 4 उडा अध्यक्ष बलराम पराजुली लगायत स्थानीयको उल्लेख्य उपस्थिति थियो। चक्रतीर्थ धाम विकास समिति तथा पुरोहित ब्राह्मण समाज राइनासका अध्यक्ष जगत प्रसाद कटेलले यस कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। सिरानचोक गाउँपालिका राइनास नगरपालिका तथा पालुङटार नगरपालिकाका विभिन्न स्थानबाट आएका भक्तजन तथा श्रद्धालुहरूको विशेष उपस्थिति थियो। धार्मिक मन्त्रोच्चारण भजन कीर्तन र पूजापाठले चक्रतीर्थ धामको वातावरण भक्तिमय बनेको थियो। चक्रतीर्थ धामको महत्व केवल धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो स्थल इतिहास, जनश्रुति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा समेत परिचित छ। चम्पावती नदीको किनारमा अवस्थित यस पवित्र भूमिसँग नेपाल एकीकरणको इतिहास तथा शाहवंशीय राज्यसँग जोड़िएका विभिन्न प्रसंग र तथ्यहरू जोड़िएका छन्। इतिहास अनुसार चम्पावती नदीसँग राजा नरहरि शाह, द्रव्य शाह र रानी बसन्तावतीको रोचक प्रसंग जोड़िएको छ। गोरखा र लमजुङका राजा नरहरि शाह र द्रव्य शाह बीच विवाद तथा झगडा उत्पन्न भएपछि त्यसलाई रोक्न रानी बसन्तावतीले दूधको धारा बगाएको र त्यसपछि झगडा साम्य भएको भन्ने धार्मिक तथा ऐतिहासिक तथ्यले पनि यस ठाउँलाई प्रचारमा ल्याएको छ। यही किंवदन्ती र ऐतिहासिक स्मृतिका कारण चम्पावती नदी र चक्रतीर्थ क्षेत्रलाई स्थानीयवासीले पवित्र तथा महत्वपूर्ण स्थलका रूपमा श्रद्धा गर्दै आएका छन्। चक्रतीर्थ धाममा विशेष पर्व तथा धार्मिक अवसरमा भक्तजनको भीड़ लाग्ने गरेको छ। हरेक वर्ष बाला चतुर्दशीका दिन सतवी छर्ने भक्तजनहरूको उल्लेखी भीड़ लाग्ने गर्दछ। यस्तै अक्षय तृतीयाको दिन शिव पार्वती विवाहको अवसरमा समेत यहाँ विशेष पूजा, होम होमादि तथा धार्मिक अनुष्ठान सञ्चालन हुने गर्दछ। विभिन्न धार्मिक पर्व तथा अवसरमा हुने यस्ता कार्यक्रमले चक्रतीर्थ धाममा वर्षभरि नै धार्मिक गतिविधि कायम राख्न सहयोग पुर्याएको छ। चक्रतीर्थ धामको संरक्षण र प्रवर्धन केवल एउटा धार्मिक स्थलको विकास मात्र नभए स्थानीय इतिहास, संस्कृति र मौलिक पहिचानको संरक्षणसँग समेत जोड़िएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 0665-21381। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
8: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
9: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
8: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
9: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
8: ल त, म पनि त्यतै जाने भए।
10: बुढा थोकी ब्रदर्स सप्लायर सुरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँदीबार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
11: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863952615।
12: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँदीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
13: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
14: साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
15: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
14: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
15: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
14: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
15: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
14: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420335, 06652475, मोबाइल नम्बर 9856445।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। रायनाश नगरपालिका 4 स्थित रायनाश नगर अस्पतालमा हाड जोड्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गर्दै एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शुक्रबार सञ्चालन गरिएको शिविरबाट

प्रदान गर्दै आएको छ। रायनाथ नगर अस्पताललाई स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विस्तार गर्दै लगिएको अस्पताल प्रशासनले जनाएको छ। हाल विभिन्न आधारभूत तथा मातृ शिशु स्वास्थ्य सम्बन्धी सेवाहरू अस्पतालमा सञ्चालनरत छ। अस्पतालमा हाल निशुल्क प्रसूति सेवा, सुरक्षित गर्भपतन, स्वास्थ्य परिवार नियोजन सेवा, खोप सेवा तथा गर्भवती जाँच र परामर्श सेवा उपलब्ध रहेको अनमी पोखरेलले जानकारी दिनुभयो। स्थानीय स्तरमै यस्ता सेवा उपलब्ध हुन थालेपछि सामान्य स्वास्थ्य समस्याका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको अस्पतालको भनाइ छ। यसैबीच रायनाथ नगर अस्पतालले आगामी दिनमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा विस्तार गर्ने जनाएको छ। विशेषज्ञ सेवा नियमित रूपमा सञ्चालनमा आएपछि रायनाथ नगरपालिकाले साथै रायनाथ नगरपालिकाका साथै छिमेकी सिरामचोक गाउँपालिका र पालुङटार नगरपालिकाका स्थानीय नागरिकले समेत सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने अपेक्षा गरिएको छ। विशेष गरी हाड जोड्ने, स्त्री तथा प्रसूति, बालरोग लगायत विशेषज्ञ सेवा स्थानीय तहकै अस्पतालबाट उपलब्ध गराउन सके ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि बेसी शहर पोखरा तथा अन्य ठूला शहरसम्म पुग्नुपर्ने बाध्यता हट्ने देखिन्छ। नवनिर्मित अस्पतालमा स्वास्थ्य सेवा विस्तार हुँदै जानु र समय समयमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुनु स्थानीयका लागि सकारात्मक कदम भएको स्थानीयको भनाइ छ। नियमित विशेषज्ञ सेवा, आवश्यक स्वास्थ्य उपकरण तथा दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके रायनाथ नगर अस्पताल आसपासका पालिकाका नागरिकका लागि समेत भरपर्दो स्वास्थ्य उपचारको केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ। सुन्दरबजार नगरपालिका 6 क्याम्पस गेटदेखि सिउँडीबारसम्मको सड़क मरम्मत सम्भारका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त 70 लाख रूपियाँ बजेट कार्यान्वयनको तयारी अघि बढ़ाइएको छ। सुन्दरबजार नगरपालिका 6 का वडा अध्यक्ष दिनेश कोइरालाका अनुसार उक्त बजेटबाट सड़कको कुन कुन स्थानमा मरम्मत तथा सुधारको काम गर्नुपर्ने भन्ने विषयमा शुक्रबार पूर्वाधार विकास कार्यालय लमजुङका इन्जिनियरहरूले स्थलगत निरीक्षण गरेका छन्। स्थलगत निरीक्षणको क्रममा सुन्दरबजार नगरपालिका 6 र 9 का वडा अध्यक्षहरूको रूहवरमा सड़कको अवस्था अवलोकन गर्दै मरम्मत सम्भार आवश्यक पर्ने स्थानहरू पहिचान गरिएको हो। स्थानीयका अनुसार लामो समयदेखि सड़कको विभिन्न भागमा समस्या देखिँदै आएको अवस्थामा प्रदेशबाट प्राप्त बजेट मार्फत सड़क सुधार हुने अपेक्षा गरिएको छ। अब पहिचान गरिएका स्थानमा आवश्यकता अनुसार मरम्मत सम्भार तथा पूर्वाधार सुधारको काम अघि बढ़ाइने जनाइएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। गण्डकीमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू, नेपाली भाषाको शुद्ध प्रयोग बढ़ाउन योगदान पुर्याउने अपेक्षा। सुन्दरबजार नगरपालिकामा सार्वजनिक र सरकारी जग्गा संरक्षणको काम शुरू, अनधिकृत संरचना हटाउन 35 दिने अल्टिमेटम। रायनासको चक्र तीर्थधाममा भव्य धार्मिक अनुष्ठान सम्पन्न, चक्र तीर्थधाम प्रचार प्रसारको अभावले उज्यालमा। रायनास नगर अस्पतालमा हाड जोड्ने सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, 65 जना स्थानीय लाभान्वित। र क्याम्पस गेट सिउँडीबार सड़क मरम्मतका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त 70 लाख बजेट कार्यान्वयनको चरणमा। अवस्थिनी समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित 4 तारीक खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो 94.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रयपमा रेडियो 94 सुन्दै गर्नुहोस्। नमस्कार।

0: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73779।
3: अहिले बिहानको 7 बज्यो।

नमस्कार कार्यक्रम रंग रसमा आदरणीय श्रष्ट साहित्य मित्रहरू सदा झैं तपाईहरूको माझमा यही बार यही समयमा उपस्थित भएर कार्यक्रम रंग रसमा विविध किसिमका साहित्यिक कुराहरू दिने जमर्को गरिरहेको छु। आज पनि म तपाईहरूको माझमा यो खुराक पस्किन तयारी अवस्थामा भएको छु। मैले गत हप्ता तपाईहरूको माझमा कौशिकी द्वैमासिक पत्रिकाबाट डाक्टर अमर गिरीका प्रतिनिधि कविता भन्ने शीर्षकमा कौशिकी द्वैमासिकका प्रधान सम्पादक चेतना धमलाद्वारा लिएको यो अन्तर्वार्ता तपाईँहरूको माझमा पस्किएको थिएँ। आज पनि म त्यही सेरोफेरोमा तपाईँहरूको माझमा यही विषयवस्तुलाई अगाडि बढाउन चाहन्छु। चेतना धमलाले लिएको यी विभिन्न किसिमका प्रश्नहरूको उत्तर उहाँ यसरी अगाडि दिँदै जानुहुन्छ। अब भने विषयवस्तु अगाडि बढाउन जान्छु। तपाईँको अध्ययनका रुचिका क्षेत्रहरू के हुन् भन्ने सन्दर्भमा उहाँ भन्नुहुन्छ, मेरो अध्ययनको मुख्य क्षेत्र साहित्य हो। मैले प्राप्त गरेको औपचारिक शिक्षा पनि यसै विषयसँग सम्बन्धित रहेको छ। साहित्यका अतिरिक्त राजनीति शास्त्र पनि यसै विषयसँग सम्बन्धित रहेको छ। साहित्यका अतिरिक्त राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थशास्त्र, इतिहास, समाजशास्त्र, मानवशास्त्र, संस्कृति, मनोविज्ञान पनि मेरो अध्ययनका रुचिका क्षेत्रहरू हुन्। मैले पार्टीभित्र देश दर्शन विषयका प्रशिक्षणहरू पनि दिने गर्थे। केही समय मैले दाङको महेन्द्र क्याम्पसमा पढ्ने प्रगतिशील विद्यार्थीहरूका निम्ति दर्शनशास्त्रको कक्षा पनि सञ्चालन गरेको थिएँ। त्यहाँ मार्क्सवादी दर्शन लगायत अन्य दर्शनको पढ़ाई हुन्थ्यो, तर कतिपय कारणले यो लामो समयसम्म चल्न सकेन। विद्यार्थी र मेरो चाहना हुँदा हुँदै पनि यसलाई स्थगित गर्नु पर्यो। राजनीतिका क्षेत्रमा सक्रिय रहेका कारण राजनीतिको अध्ययन मेरा निम्ति महत्वपूर्ण थियो भने जीवन र जगतलाई बुझ्न तथा यसलाई फेर्ने अभियानमा सक्रियतापूर्वक अघि बढ्न अन्य विषयहरूको अध्ययन पनि त्यतिकै आवश्यक थियो। ज्ञानको भोग र आवश्यकताले मेरो अध्ययनलाई जोड्याउँदै आएको छ। यसरी नै तपाईँ कुन उद्देश्यले साहित्य सिर्जना गर्नुहुन्छ किन भन्ने सवालमा साहित्य सिर्जनाका प्रेरक कारणहरूले उल्लेख मैले माथि गरेको छु। त्यहाँ पनि यस विषयमा धेरै संकेत गरिएको छ। मेरो साहित्य लेखनको उद्देश्य जीवन र जगतलाई सुन्दर बनाउने कुरासँग जोडिएको छ। साहित्य स्वान्त सुखाएको विषय मात्र होइन र हुनु हुँदैन। कतिपय आदर्शवादी साहित्यकारहरू साहित्यलाई यसरी गरी परिभाषित गर्दछन्, कला कलाका लागि भन्ने मान्यता अहिले पनि जीवित छ। यसले साहित्यको समाजसँगको सम्बन्ध र यसको सामाजिक भूमिकालाई अस्वीकार गर्दछ। साहित्य सिर्जना मनुष्यले आनन्दका साथ साथै जीवन र जगतको रूपान्तरणका निम्ति पनि गरेको हो। मनुष्यले सिर्जना गर्ने कलामा अन्तर्निहित सौन्दर्य कलाको संज्ञानात्मक र विचारधारात्मक प्रकारसँग जोडिन्छ। कलाबाट प्राप्त हुने आनन्द यी सबैको योगफल हो। साहित्य पनि कलाका एक रूप हो। आफ्नो हजारौं वर्ष लामो इतिहासमा साहित्यले समाजलाई बदल्न र परिचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साहित्यले मूलत मनुष्यको आत्मिक रूपान्तरणको प्रक्रियामा योगदान दिएर जीवन र जगतको परिवर्तनमा सहयोग पुर्याउँछ। राजनीतिले जस्तो साहित्य परिवर्तनका निम्ति प्रत्यक्ष योगदान पुर्याउँदैन, तर यसले मनुष्यको बोध र जागरणमा योगदान दिन्छ। यसलाई उसलाई उत्प्रेरित र गतिले तुल्याउन भूमिका सम्पादन गर्दछ र उसको आभ्यन्तरका अत्याधिक रूपान्तरणमा सहयोग पुर्याउँछ। यसरी साहित्य परिवर्तनको आधार बन्छ। मैले साहित्य यसको यही गम्भीर भूमिकालाई दृष्टिगत गर्दै अगाडि लेख्दै आएको छु। आखिर साहित्य सच्चाले लेख्छ र सच्चाको निम्ति जीवन दृष्टि पनि हुन्छ। साहित्य त्यसबाट प्रभावित र प्रेरित हुन्छ। साहित्य लेखनको उद्देश्य पनि यसैद्वारा निर्धारित हुन्छ। यस सन्दर्भमा एक कला सिद्धान्तमा पछाडि एक विशेष जीवन दृष्टि हुन्छ, त्यस जीवन दृष्टिका पछि एक जीवन दर्शन हुन्छ। आजको युगमा त्यस जीवन दर्शनका पछि एक राजनीति दृष्टि पनि हुन्छ भन्ने भारतीय कवि एवं चिन्तक मुक्तिबोधको भनाई अत्यन्त शानदारी रहेको छ भन्ने मलाई लाग्छ। म मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टा हुँ र मेरो लेखनी त्यसैबाट जोडिएको छ। मेरो साहित्य लेखन उत्प्रेरणका सम्पूर्ण रूपहरूको अन्त्य र सामान्यता, स्वतन्त्रता, सामाजिक न्याय
लेखन उत्पीडन का संपूर्ण रूप अंत्य समानता एवं मानवीय गरिमा र सौन्दर्य को स्थापना चाहन्छ। उत्पीडित वर्ग को मुक्ति मेरो लेखन को मुख्य उद्देश्य हो। यसरी नै तपाईको विचारमा साहित्य को परिभाषा के हुनुपर्छ भन्ने सवालमा साहित्यलाई विभिन्न ढंगले परिभाषित गरिएको पाइन्छ भन्नुहुन्छ। साहित्यको परिभाषा पछि एक निश्चित दृष्टिकोणले काम गर्छ। मार्क्सवादी स्रष्टा भएका कारण म साहित्यलाई यसै आधारमा परिभाषित गर्दछु र गर्दै आएको छु। मेरो विचारमा साहित्य जीवन र जगतको क्रान्तिकारी कलात्मक पुनर्सिर्जन हो। हामी साहित्यमा यथार्थ जस्तो छ त्यसको त्यही रूपमा नभई विशिष्ट रूपमा प्रतिबिम्बित गर्दछौं। त्यसमा स्रष्टाको विचार भावना संवेदना संस्कार आदिको योग रहन्छ। सृजन प्रक्रिया सचेतनापूर्वक सम्पन्न हुन्छ र त्यसमा त्यसको प्रयोजनको भूमिका केन्द्रीय बनेर उपस्थित हुन्छ। मार्क्सवादी वा प्रगतिवादी स्रष्ट साहित्यको सृजन उद्देश्यमूलक बनेर उपस्थित हुन्छ। मार्क्सवादी वा प्रगतिवादी स्रष्ट साहित्यको सृजना उद्देश्यमूलक ढंगले गर्छ। उद्देश्यमूलकता समस्त भेद विभेद र उत्पीडनको अन्त्यसँग जोडिन्छ। तपाईले कविता विधामै आफूलाई किन बढी केन्द्रित गर्नुभयो भन्ने सवालमा ममा शुरूदेखि नै कविता बढी प्रभाव थियो र पर्यो पनि। विद्यालयका कार्यक्रममा सुनाइने कविता, कक्षामा पढाइने कविता र बेला बखत अग्रजहरूबाट विभिन्न सन्दर्भ भनिने कविताको पंक्तिहरूले मलाई प्रभावित गरेको हुन्। यही प्रभावले म कविताको नजिक पुगेर कविता लेख्न प्रारम्भ गरे। लेख्दै जाँदा यससँगको सम्बन्ध छुट्टिन नसकिने गरी गाढा बन्यो। कविताको संरचनागत विशिष्टता, यसमा रहने सुक्तिमयता र लयात्मकता, अनुभूतिको तीक्ष्णता, भाव गम्भीरता र संवेदनात्मक गहिराईका कारण कविता मेरा निम्ति विशेष प्रिय बनेर बनिरहेछ। कविता मनुष्यको मातृभाषा थियो र आज पनि यो मनुष्यको मातृभाषाको रूपमा रहेको छ भन्ने लाग्दछ। कविताको रचना प्रक्रियालाई तपाईँ कसरी लिनुहुन्छ भन्ने खुल्दुलीमा कविता मात्र होइन साहित्यका सबै विधाको सिर्जनाको एउटा प्रक्रिया हुन्छ। हामी यसलाई रचना प्रक्रिया भन्छौं। रचना प्रक्रियाको आरम्भ जीवन र जगतसँगको सहचारीबाट हुन्छ। यस सहचारीबाट जुन संवेदना जुन अनुभूति हामीलाई प्राप्त हुन्छ त्यसले आन्तरिक द्वन्द्वको एक अवस्था पार गरेपछि त्यो सिर्जनाको रूपमा एक विशिष्ट भाषा संरचनामा व्यक्त हुन्छ। रचना प्रक्रियामा स्रष्टाको विचार भावना संवेदना अनुभूति जस्ता कुराहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। त्यसबाट रचनाको जीवनको निर्माण हुन्छ। रचनाका जीवनको गम्भीरता स्रष्टाको सृजनात्मक कर्मको गम्भीरतासँग जोडिन्छ। रचना प्रक्रियालाई रहस्यात्मक र अमूर्त रूपमा प्रस्तुत गर्ने र यसलाई ईश्वरीय भनेर उल्लेख गर्ने दृष्टिकोण पनि छ। त्यो दृष्टिकोण गलत छ भन्ने मेरो धारणा रहँदै आएको छ। रचना प्रक्रिया रहस्यात्मक र अमूर्त कुरा होइन, यो स्रष्टा भित्र घट्ने सचेतन प्रक्रिया हो। यसको आरम्भ अलिअलि अमूर्त ढंगले भए पनि सृजनाको समस्या प्रक्रिया सचेतन हुन्छ। यसको आगमन हठात वा आकस्मिक जस्तो लागे पनि यो हठात वा आकस्मिक हुँदैन। रचना प्रक्रियामा हामीलाई रचनाको विषयवस्तु, यसको भाषा शैली, उद्देश्य आदिका बारेमा गम्भीरतापूर्वक विचार गर्छ र त्यसलाई अन्तिम रूप दिन्छौ। रचना प्रक्रिया सचेतन रूपमा सम्पन्न हुन्छ। कवितालाई आवेगको भाषा भनिन्छ नि भन्ने सवालमा निसन्देह कविता आवेगको भाषा हो। कवितामा आवेगको घनत्व बढी हुने भएकाले यसलाई आवेगको भाषा भनिएको हो। आवेगको सम्बन्ध बढी मनुष्यको हृदयसँग हुन्छ। कवितामा रहने आवेगले नै हामीलाई सबैभन्दा बढी स्पर्श गर्छ। तर यो आवेग विचार वा बुद्धि तत्त्वसँग जोडिएको हुन्छ र जोडिनु पर्छ। यससँग असंयुक्त आवेग प्रभावकारिता हुन नै प्रतिपादक हुने सम्भावना पनि रहन्छ। आवेग कविताको महत्वपूर्ण विशेषता भए तापनि आवेग र विचार तत्वको बीचमा सन्तुलन हुन आवश्यक हुन्छ। संवेदनाको स्तरमा ग्रहण गरिने विषय वस्तुसँग सम्मिश्रित भएर कवितामा व्यक्त हुनुपर्छ। कविताको उच्चता पनि त्यसमै निर्भर रहन्छ भन्ने लाग्छ। कवितालाई निरपेक्ष रूपमा आवेगको भाषा ठान्ने गल्तीबाट बच्नु पर्छ। समकालीन विश्वमा तपाईँ कविताको स्थानलाई कसरी हेरिरहनु भएको छ भन्ने समस्यामा उहाँ भन्नुहुन्छ, समकालीन विश्वमा कविताको स्थानलाई लिएर गर्व गर्नुपर्ने ठाउँ म देख्दिन। कविता लेखिँदैछ पढिँदैछ तर आजमा आम रूपमा कवितामा त्यो आकर्षण देखिन्न जुन कुनै बेला यससँग थियो। कविता भनेर आज हामी यसको जुन स्वरूपलाई सम्झन्छौ त्यसका अर्कमा यो कुरा सत्य हो। गद्य वा पद्य कविताका लघु रूप नै अहिले संसारमा सर्वाधिक लेखिँदैछन्। पाठक र कविता बीचको सम्बन्धमा
अतीतकालीन व्यापकता र जीवन्तता छैन, तर कविताका पाठक नै नभएका होइनन्। कवितालाई माया गर्ने, यसलाई गम्भीरतापूर्वक पढ्ने, जीवनको सुख दुःख ओकाली ओराली घाम पानीको साथी र ऊर्जा बनाउने लाखौं पाठकहरू संसारमा छन्। कयौं चिन्तकहरूले पुँजीवादलाई कविताको दुश्मनका रूपमा उल्लेख गरेका छन्। यसमा म सत्यताको धेरै अंश देख्छु। पुँजीवाद कालको बजारीकरण चाहन्छ, कविताको चरित्र वा प्रकृति यसको अनुकूल छैन। कलाको अन्य रूपहरू खास गरी गीत आख्यान आदिलाई जसरी कवितालाई बजारको चरित्र अनुरूप ढाल्न गाह्रो हुन्छ र कविताको ठाउँ पुँजीवादी समाजमा आख्यानले लिँदै गइरहेछ, तर पनि मनुष्यले आफ्नो आदि भाषालाई बिर्सेको छैन, बिर्सने पनि छैन। अर्कातिर कवितालाई आम मनुष्यसँग जोड्ने सन्दर्भमा यसलाई कविको एकला वा स्वागत कथनबाट मुक्त गरेर सार्थक सम्वादमा बदल्न जरुरी छ। आज कविता बढी आफैसँग सम्वादै बन्दै गएको हो कि जस्तो लाग्छ। भेटी बादमा बुर्जामा कैद कविताले आम मानिससँग सार्थक सम्वाद गर्न सक्ने क्षमता गुमाउनु स्वाभाविक छ। हामीले कविताका विभिन्न स्वरूपहरूलाई ध्यान दिनुपर्छ। आज लेखिँदै गएका फुटकर गद्य कवितालाई प्रभावकारी सामाजिक अन्तर्वस्तुले सजिलो तुल्याउन यसको संरचनात्मक पक्षलाई विशेष ध्यान दिन आवश्यक छ। मलाई कविताको लयात्मक पक्षमा विशेष जोड दिनु पर्छ भन्ने लाग्छ। गीत पनि संगीत र गायनसँग जोडिएर मात्र लोकप्रिय भएको हो। यसरी नै कविताको सौन्दर्यात्मक पक्षबारे तपाईँको दृष्टिकोण भन्ने समस्यामा उहाँ भन्नुहुन्छ, कविताको सौन्दर्यात्मक पक्ष अन्तर्वस्तु र रूपको उत्कृष्टतामा निर्भर रहन्छ। यस्तो कविताले नै हाम्रो हृदयलाई छुन्छ। हृदयलाई छुनुको तात्पर्य संवेदना र विचार दुवैका तहमा कविताले हामीलाई स्पर्श गर्नु हो। आफ्नो प्रकृति अनुसार कविताले बढी हृदयलाई स्पर्श गर्छ, तर यो विचारलाई स्पर्श गर्ने कुरादेखि अलग रहन्छ। अन्तर्वस्तु बाह्य र आन्तरिकको योग भएकाले यसमा स्रष्टाको संवेदना विचार संस्कार प्रतिबद्धता आदि सबै रहन्छ। यसले कविताको मा भावभूमिको निर्माण गर्छ र यसको उत्कृष्ट शिल्पगत समुत्तलले यसलाई प्रभावकारी बनाउँछ। जीवनसँग जोडेर हेर्नेहरूले कविताले यसको निम्ति गर्ने कलात्मक हस्तक्षेपको स्तरमै यसको सौन्दर्यात्मक पक्षको उच्चता देख्छन् र त्यसै अनुरूप मूल्याङ्कन पनि गर्छन्।

कविताको सौन्दर्यको सम्बन्धमा तपाईँको धारणा थाहा पाउन भन्ने सिलसिलामा कविताको सौन्दर्य बोधमा पाठकको विचारधारात्मक प्रतिबद्धता कला चेतनाको स्तर र उसको बौद्धिक अवस्थाले महत्वपूर्ण भूमिका सम्पादन गर्दछन्। कविताको सौन्दर्य बोधमा पाठकको मनोवैज्ञानिक संरचनाको पनि महत्वपूर्ण स्थान रहन्छ। यही कारण सौन्दर्य बोधको प्रकृति र स्तरमा पनि भिन्नता रहन्छ। कुनै कविता एउटालाई निकै मन पर्नु र अर्कालाई मन नपर्नु वा कम पर्नुको पछाडि यिनै कुराले काम गर्छ। विचार धारात्मक भिन्नताका कारण कसैका निम्ति महान लाग्ने रचना कसैका निम्ति आलोचनाको विषय बन्छ। कला चेतनाको रचनाको महत्व बोध र यसको आना आस्वादनको स्तरसँग जोडिन्छ। मनोवैज्ञानिक संरचना सूक्ष्म रुचि भेदहरूसँग सम्बन्धित रहन्छ। एउटै विचारधारा वा समान स्तरको कला चेतना भएका पाठकहरू रुचि भेदका कारण एउटै रचनाप्रति फरक फरक दृष्टिकोण राख्दछन्। एउटाका निम्ति त्यही रचना उत्कृष्ट हुन्छ भने अर्काका निम्ति त्यही रचना मध्यम वा सामान्य स्तरको हुन सक्छ। कविता र विचार बीचको सम्बन्धबारे तपाईँको धारणा के रहेको छ भन्ने विषयवस्तुमा उहाँ भन्नुहुन्छ, कविता र विचारका बीचमा नङ र मासुको जस्तै साइनो रहन्छ। नबुझेका वा बुझेर पनि बुझ पचाउनेहरूले मात्र कवितालाई विचारदेखि अलग गरेर व्याख्या गर्छन्। कवितामा विचार र कविताको भावमा समाविष्ट भइरहन्छ र त्यही कारण कतिपयले कविताको तत्वहरूको चर्चा गर्दा भाव वा विचार भनेर पनि उल्लेख गर्छ। कवितामा विचार कविताको विशिष्ट प्रकृतिमा समाहित भएर थाहा नपाइने किसिमले व्यक्त हुनुपर्छ। कविता विचार होइन तर विचार नभएको कविता पनि हुँदैन। कविता विचारका निम्ति पढिँदैन, विचार पढ्नका निम्ति ज्ञानका अरू शाखाहरू छन्। तर कविता पढ्दा कुनै न कुनै प्रकारको विचारसँग साक्षात्कार भने भइहाल्छ। यो साक्षात्कार कविताको आस्वादनको प्रक्रियामा हुन्छ। कविताले विचार भन्दैन तर जे भन्छ त्यो विचारदेखि मुक्त पनि हुँदैन। कविताले जे भन्छ मूलत संवेदनाको भाषामा अनुभूतिको भाषामा भन्छ, त्यही भाषामा विचार पनि हुन्छ। कविताको भाषा कस्तो हुनुपर्छ भन्ने विषयवस्तुमा उहाँ भन्नुहुन्छ, कविताको भाषामा सरलता सम्प्रेषणीयता कलात्मकताको उत्कृष्ट मेल हुनुपर्छ। कवितालाई कविताका चिन्तकहरू र बिम्बको भाषा भन्छ। म पनि कवितालाई बिम्बको भाषा भन्छु तर बिम्बहरू सरल प्रभावकारी एवं कलात्मक हुनुपर्छ। बिम्बहरू कविताको भाव अनुकूल पनि हुनुपर्छ र त्यसलाई शक्तिशाली रूपमा व्यक्त गर्न सक्नुपर्छ। कवितामा कविताका भाषी उपकरणहरूको प्रयोग त्यसलाई जीवन्त गराउने गरिनुपर्छ। भाषी क्लिष्टताको कविताले चिरहरण गर्छ भन्ने कुराको व्याख्या धेरै गर्नुपर्छ जस्तो लाग्दैन। कविताको भाषा जति सशक्त हुन्छ त्यसले हृदयलाई पनि त्यतिकै बढी स्पर्श गराउँछ। तपाईँ कवितामा जीवनका कुनै पक्षलाई बढी महत्व दिनुहुन्छ भन्ने प्रश्नमा उहाँ यसरी भन्नुहुन्छ, कविताका निम्ति जीवनका सबै पक्षहरू महत्वपूर्ण हुन्छ। कविताले जीवनको विविध पक्षहरूलाई कथ्यको रूपमा ग्रहण गर्छ र त्यसलाई अभिव्यक्ति दिन्छ। कवितामा मात्र होइन समग्र साहित्यमा झन् भनौँ सम्पूर्ण कला रूपहरूमा तपाईँ कथ्यलाई कसरी हेर्नुहुन्छ र कुन रूपमा प्रस्तुत गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। विषयवस्तु जे पनि र जहाँबाट पनि उठाउन सकिन्छ तर तपाईँ त्यसको प्रस्तुतिमा गम्भीर हुनुपर्छ र त्यसका निम्ति स्पष्ट दृष्टिकोण चाहिन्छ। जीवनका कुनै पनि पक्षहरू कविताका निम्ति कम महत्वपूर्ण छैन तर यो कुरा तपाईँ तिनमा कुन रङहरू भर्नुहुन्छ भन्नेमा भर पर्छ। एउटा कविका निम्ति सबैभन्दा ठूलो चुनौती के हो भन्ने सवालमा मेरो विचारमा एउटा कविका निम्ति सबैभन्दा ठूलो चुनौती यथार्थको संवेदना र अनुभूतिको उच्च कलात्मक अभिव्यक्ति कसरी गर्ने भन्ने कुरा हो। कविको सफलता र कविका महत्वपूर्ण एवं सामर्थ्य पनि यसैमा निर्भर रहन्छ। शक्तिशाली कविता मात्र आफ्नो भूमिका सम्पादनमा सफल रहन्छ। आफ्नो रचनामा जीवनमा निर्माण कसरी गर्ने भन्ने चुनौतीका सामना एउटा कविले निरन्तर गरिराख्नुपर्छ। यो चुनौती उसका निम्ति जरुरी छ। यस चुनौतीले नै उसलाई आफ्नो राज सर्जकीय दायित्वप्रति गम्भीर बनाउँछ। यो चुनौती श्रेष्ठका सामर्थ्यको विकासको आधार पनि हो। एउटा कवि यस चुनौतीलाई सामना गर्न सधैँ तयार हुनुपर्छ। यसरी नै कवितामा प्रयोग हुने बिम्ब प्रतीक र मिथक बारे बताइदिनुहुन्छ कि भन्ने खुल्दुलीमा, यी सबै कविता निर्माणका उपकरणहरू। कवितामा बिम्बलाई सबैभन्दा महत्वपूर्ण उपकरणका रूपमा लिइन्छ। अन्य उपकरणहरू पनि प्रयोग गरिन्छन्, ती आफ्ना ठाउँमा महत्वपूर्ण छन्। एउटा कवितामा सबै उपकरणहरूको प्रयोग हुनै पर्छ भन्ने छैन। बिम्ब प्रतीक जस्ता उपकरणको प्रयोग बिना पनि कविता बन्छ भन्ने चिन्तकहरू छन् र यस विषयमा बहसहरू पनि भएका छन्। म यसमा आंशिक सत्यता पनि देख्छु। बिम्ब बिना कविता बन्नै सकेन भन्ने होइन। कवितालाई बिम्बका भाषाका रूपमा परिवर्षित गर्नेहरूले पनि बिम्ब बिना कविता बन्नै सकेन भनेर भनेको पाइन्छ। कविता आफ्नो प्रकृतिमा बिम्ब मूलक छ र मूलक बिम्बको भाषामा अनुभूतिको समूर्तन कविता हो भन्ने दृष्टिकोण यस चिन्तक
हरिउले राखिदिएका छन्। कवितामा बाह्य उपकरणहरूको प्रयोगमा स्रष्टाको विचारधारा र उसको सामाजिक प्रतिबद्धता र सरोकारहरूले प्रमुख भूमिका निर्वाह गर्दछ। कविताको आत्मा प्रदेश कस्तो हुनुपर्छ भन्ने कुराले नै कवितामा प्रयोग गरिने उपकरणहरू कस्तो हुने भन्ने कुराको निर्धारण गर्छ। बिम्ब प्रतीक र मिथकको प्रयोगमा नवीनता सरलता र मूर्तता एवं सम्प्रेषणीयतालाई ध्यान दिनुपर्दछ। यस्तो उपकरणहरूले कविताको अन्तर्वस्तुलाई प्रभावकारी रूपमा व्यक्त गर्न सक्दछ। तपाईँ कवितामा अन्तर्वस्तु र रूपमध्ये केलाई प्राथमिकता दिनुहुन्छ भन्ने कुरामा एउटा रचना अन्तर्वस्तु र रूपको योगफल हो। अन्तर्वस्तु र रूप परस्पर निर्भर रहन्छन्, दुवै एक अर्कालाई प्रभावित गर्छन्। अन्तर्वस्तु र रूपको उत्कृष्ट एकतामा एउटा प्रभावकारी रचनाको निर्माण हुन्छ। अन्तर्वस्तु कविताको आत्मा हुने भएकाले र रूपले निर्माणमा यसको भूमिका महत्वपूर्ण रहने भएकाले अन्तर्वस्तुलाई प्रथमता मानिन्छ। अन्तर्वस्तुलाई प्रथमता मानिएता पनि रूपको महत्वलाई न्यून गरेर हेर्न सकिन्न। कविताको स्तरीयताका निम्ति रूपको अत्याधिक महत्व हुन्छ। उही अन्तर्वस्तुको कविता कुनै उत्कृष्ट र कुनै कमजोर हुनुको पछाडि यही यथार्थले कार्य गरेको हुन्छ। सुन्दर अन्तर्वस्तु भएर मात्र कविता सुन्दर हुन्न। यदि यस्तो हुन्थ्यो भने कुरा बेग्लै हुन्थ्यो। सुन्दर रूप भएर पनि कविता सुन्दर हुन्न, यस्तो हुन्थ्यो भने पनि कुरा अर्कै हुन्थ्यो। त्यसैले रचनामा अन्तर्वस्तु र दुवै उत्कृष्ट हुनै पर्छ भनिएको हो। दुवै उत्कृष्ट हुँदा एउटा सुन्दर कविताको निर्माण हुन्छ। आदरणीय मित्र, अन्त्यमा कविता कर्मलाई तपाईँ कसरी परिवार गर्नुहुन्छ भन्ने सवालमा कविता कर्मलाई म एक कष्टसाध्य सृजनात्मक कामका रूपमा लिन्छु। कविता कर्मले सधैँ गम्भीर साधनाको माग गर्छ। निरन्तरको गम्भीर साधना बिना राम्रा कविताको सृजना सम्भव छैन। एउटा कविले गर्ने साधना जीवन र जगतको बोध र त्यसको कलात्मक अड्कनसँग सम्बन्धित हुन्छ। अध्ययन, मनन, चिन्तन र निरन्तरको सृजनात्मक सक्रियताका माध्यमबाट एउटा कविले आफूलाई सफलतापूर्वक व्यक्त गर्न सक्छ। कवि हुनु श्रमको एक कठिन दुनियाँमा प्रवेश गर्नु। आदरणीय श्रेष्ठ साहित्य मित्रहरू, यतिन्जेलसम्म तपाईँका माझमा रङ्गरस रहेर कौशिकी द्वैमासिक पत्रिकाबाट प्रधान सम्पादक चेतना धवनलाई डाक्टर अमर गिरीका प्रतिनिधि भएका कविता कृतिबाट सुधिएका अन्तर्वार्ताहरू तपाईँहरूको माझमा विषय रहेको थियो। अब भने समयले नेटो काटेको संकेत प्राविधिक मित्रले दिइसक्नु भएको छ। फेरि आगामी हप्ता तपाईँहरूको माझमा यस्तै साहित्यिक खोराक लिएर उपस्थित हुने वाचकका साथ एकैसाथ रेडियो मर्सङ्गी 95 MHz हजुर रेडियो चौतारी 91.4 को यो वर्षबाट बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98174038।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652045, 06652475, मोबाइल नम्बर 98560।

0: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
0: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ, हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ, सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन, यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ,
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर, अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने, बढाउने, ब्लड

0: क्यान्सर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202609 र मोबाइल नम्बर 9840558565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: खान प्रब्लम छैन हतार नै र
2: हो आजु
3: मे भने भिजी
2: तार मुई पिब मिमी मार्बलरी प्रिमबीर बेसिसर मोबा गंगा आर्ट ग्यालरी याब मैब आछु
1: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याब मैलो फारे तारे प्रे याम सेदी
2: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
1: तर नि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज जे माया चिनो भनेम्रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसिसर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9462646648 र 9463601883।
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन्।

0: हातखुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउँडीबार, लमसुङ। कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 र 98 21 57 56 36, 98 21 57 56 36।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बिचे सहर 8 नारायणी स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659229 मोबाइल नम्बर 98560602
6: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लम्जुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981
8: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिही बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
6: हो त है आमा बरु कहाँ जाने भन्नु त
8: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीतहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060279।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045745।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
1: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यु बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
7: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने, सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-463-78-450 र 98-24-11-10-32।
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौ है त। रोगको विवरण:
7: काम्ने रोग,
6: बौलाउने रोग,
7: ढल्ने रोग,
6: मूर्छा पर्ने,
7: सपना नराम्रो देख्ने,
6: डराउने,
7: रिस उठ्ने,
6: तर्सिने,
7: खान मन नलाग्ने,
6: चिलाउने,
7: ऐठन गर्ने,
6: कम्मर दुख्ने,
7: हात खुट्टा पोल्ने,
6: चपाउने,
7: हात खुट्टा दुख्ने वा सुन्निने,
6: ज्यान करकर खाने,
7: महिनावारी गडबडी,
6: बाँझोपन,
7: छारे रोग,
6: प्रेसर,
7: सुगर,
6: प्यारालाइसिस,
7: दम,
6: खोकी, टोकेको निलो दाम,
7: मान्छे हराएको,
6: सामान हराएको,
7: टुनामुना लागेको,
6: मेलमिलाप गर्न पर्ने,
7: दाँत दुखेको,
6: बिगार परेको,
7: पैसा फसेको,
6: रक्सी छुटाउने,
7: घर बाँध्ने,
6: पिनाश भएको,
7: टाउको दुख्ने,
6: ग्यास्ट्रिक,
7: जन्डिस भएको,
6: सत्रु नष्ट गर्ने,
7: बाक रोग,
6: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बाँधिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ, र मर्दा लानुको के छ?
8: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36। 98 21 56 36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष शहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जु
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भएन
5: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा
6: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465064093
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
9: अब जापान ट्राई होइन स्योर गरौं
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
8: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
10: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
11: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
10: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
11: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ
10: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
11: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ साथै चाँदीको भाडा वर्तन पनि पाइन्छ
10: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665204535 0665204575 मोबाइल नम्बर 98565045

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
3: ओ भरे, खन प्रलोभ शैली हतारलाई
7: हो आजो भेवाले भिजी तारे मुई पिब मिमनी मार्बलरी प्रिमाबीर बेसी सर मोबाग गंगा आर्ट ग्यालरी याब मै बाचु
3: मै याम भीर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याब मैलो खारे तारे प्रे यान सेदी
7: स गंगा आर्ट ग्यालरी तो बनेर आचु
3: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
7: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तपाईँले सबै भनिदियो त नेपाली भाषामै।
8: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिन्ह, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9842646648 र 9463018।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यान भरि रात रात बिबिर उठेर हैरान। अनि हाम्रै बेतीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463 78450 र 98241132।
0: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी? कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी शहर नगरपालिका साथ, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: काम्ने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: मुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनास भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: सत्रु नष्ट गर्ने,
5: बाख रोग,
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
6: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 56 36।
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढा ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनी दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनी दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमल सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेनस्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लम्जुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665502009 र मोबाइल नम्बर 98460558565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
7: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लम्जुङ सिरक दर्शना उद्योग एवं लम्जुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
8: हजुर विगत 2065 सालदेखि लम्जुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लम्जुङ सिरक दर्शना उद्योग एवं लम्जुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
7: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98174540।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकी।

0: छ नि सोयल मेडिसिन हो, त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: ओ भरे खन प्रलो शैली हतारलाई
4: हो आज निवाने भछिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिवा बीरा देशी सर मुबाद गंगा आग गैलरी दी या वो मैं बाचू
3: मैं याम बीरा तैयार तड़ी बा तारे नासर बदर लंबी मु मेरा बा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी बीरा या वो मैं लो खारे तारे प्रे याने से दी
4: तो गंगा आग गैलरी दी तो बने बा आचू
3: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनिम्रो
4: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भनिदियो त नेपाली भाषामै।
0: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
2: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमछुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9462646648 र 9463018383।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिने।
1: बुवा चिन्त नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान करकर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बाँध्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: शत्रु नष्ट गर्ने,
1: बाख रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जय राम गुरुदेव।
3: रोगीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन।
4: किन हाँस्या अनि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँस्ने का? हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
6: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
6: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
6: हाम्रा सेवाहरू: यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787।
8: शान्ति र सर्वाङ्गीण विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौ।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98462064093।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: काम्ने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: मुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बान्ने,
4: पिनास भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: शत्रु नष्ट गर्ने,
5: बाख रोग,
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ, र मर्दा लानुको के छ।
0: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 51 57 56 36, 98 51 57 56 36।
4: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-6209।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5901। किन हाँस्या हो नि बुढा, तँलाई फर्किने गरी?
4: कालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तँलै फर्किने गरी हाँसेका।
1: हुन त हाम्रो बाले नि ताल बढाइमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
5: भरे खन प्रलो शैली हतारलाई र
6: हो आजो मेवाले भछेजी तारे मुई पिमा मिमामी मार्वलरी प्रिमाबीर देसी सर मोबा गंगा आर्ट ग्यालरी रि याव मय बाचु
5: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मयलो फारे तारे प्रे याम सेदी
6: स गंगा आर्ट ग्यालरी रि तोतो बनेउ राचु
5: तर नि मार्बलर फिवा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो, साल असी ब्याज दे माया चिलो भनेम्रो।
6: तैले भनेको मैले सबै बुझ्यो कान्छा, गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
1: बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमसुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98-462-46-648 र 98-463-01-883।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सीबीएस तथा बिउबीजन भण्डार बेसीसहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 9842618202 र 9804039799।
3: सीबीएस तथा बिउबीजन भण्डार बेसीसहर नगरपालिका 813 लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी थर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण,
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अहिले बेलुकीको 7 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: स्टुडियो फार फार अवे
1: रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
3: श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जीवनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत, उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते अनि नमस्ते प्रिय श्रोता मित्र, साथै स्वागत गर्न चाहन्छौ सधैँ जस्तै तपाईँको आफ्नै कार्यक्रम जागृतिमा। सधैँ जस्तै आज पनि

0: मैले त बिर्सेको हो, हामीले उहाँलाई कार्यक्रममा स्वागत गर्नै पर्छ किनकि उहाँ बिना हाम्रो कार्यक्रम अधुरो रहन्छ।
1: अनि हाम्रो विशेषज्ञज्यूले तपाईँहरूले नै पत्र मार्फत सोधेर पठाउनु भएको एचआईभी एड्स सम्बन्धित विभिन्न प्रश्न र जिज्ञासाहरूको जवाफ दिनुहुनेछ।
0: श्रोता मित्र, हामी कार्यक्रममा उहाँलाई स्वागत गर्ने नै छौ, तर त्यसभन्दा अगाडि हामीले आफूलाई तयारी गर्नको लागि कार्यक्रममा यति बेला एउटा मिठो गीत सुन्नेछौ।
1: गीत सुनिसकेपछि तपाईँ रेडियो सेट छोडेर कतै नजानु होला, किनभने यो गीत पछि लगतै हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौ, त्यसैले कार्यक्रमको साथमा नै रहनुहोला।

0: मित्र कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छौ। यो मिठो गीत पछि साथसाथै कार्यक्रममा हाम्रो विशेषज्ञ ज्यूलाई पनि हामी स्वागत गर्छौ।
1: स्वागत छ तपाईँलाई आज पनि जागृतिको यो नयाँ श्रृङ्खलामा। अनि आरामै हुनुहुन्छ? अनि तपाईँको परिवार चाहिँ कस्तो हुनुहुन्छ त?
2: हजुर, धेरै धेरै धन्यवाद। म आरामै छु र मेरो परिवार पनि आरामै हुनुहुन्छ, परमेश्वरको अनुग्रह र तपाईँहरूको प्रार्थनाले।
1: त्यसो भने खोलौँ त आजको पहिलो पत्र, होइन त?
2: हुन्छ, सुरु गर्नुहोस्।
1: आजको लागि कार्यक्रममा यो पहिलो पत्र मेरो हातमा छ, राम बहादुरजीले लेख्नुहुन्छ। उहाँले यस पत्र मार्फत सोध्नु भएको छ, कुनै कारणवश कोही व्यक्ति एचआईभी संक्रमित हुन पुग्छ भने के यो त्यो व्यक्तिको लागि परमेश्वरबाटको दण्ड वा सजाय हो त?
2: धेरै राम्रो प्रश्न राम बहादुरजी। सबैभन्दा पहिला त म यस कार्यक्रमको सम्पूर्ण युनिट टिमप्रति आभार प्रकट गर्न चाहन्छु कि आज फेरि पनि यसरी कार्यक्रमको एक हिस्सा बन्ने मौका दिनुभयो। अब लागौं रामजीको प्रश्नतर्फ। जस्तो कि उहाँले सोध्नुभयो कि यो परमेश्वरको दण्ड वा सजाय हो त भनेर, अनि यस्तै किसिमको प्रश्न अरू पनि धेरै व्यक्तिहरूको मन मस्तिष्कमा उठ्ने गरेको हामी प्राय देख्ने र सुन्ने गर्छौं। तर तपाईँ र मैले यो कुरा राम्रोसँग नै जान्दछौ कि परमेश्वरको तर्फबाट यस्तो किसिमको दण्ड वा सजाय मानिस जातिलाई आउँदैन, किनकि हाम्रो परमेश्वर क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ। अनि जस्तो कि हामीलाई थाहा छ कि 70 पल्टसम्म उहाँले क्षमा गर्नुहुन्छ, त्यसैले हामीले यो चाहिँ सोच्नु पनि हुँदैन, किनभने परमेश्वरले यस्तो सजाय कहिल्यै पनि दिनुहुन्न। यो त मानिसले आफ्नो जीवनमा भूल र गल्तीको परिणाम हो, या त हामीमा भएको अज्ञानताको कारणले यो भइरहेको छ, अनि कहिलेकाहीँ त हामीले जानी जानी उठाएको गलत कदमको कारण पनि मानिस यसको शिकार बन्न पुगेको छ। विशेष गरी अहिलेको युवा वर्गहरूलाई केन्द्रित गरेर म भन्न चाहन्छु, किनभने प्राय समयमा म अनलाइनको माध्यमबाट पनि व्यक्तिहरूलाई परामर्श दिने जानकारी दिने गर्छु। जब म ती व्यक्तिहरूसँग कुरा गरिरहेको हुन्छु तब मलाई थाहा भइहाल्छ कि ती युवा अवस्थाका मानिस हुन् र उनीहरू कुन ट्र्याकमा जाँदैछन् भनेर। अनि हामी प्राय देख्ने गर्छौ कि जहीँ पनि सेक्सको बारेमा यौनको बारेमा कुराकानी गरिन्छ त्यसमा करिब 70% युवा युवतीहरूले विशेष चासो लिने गर्छन्, अनि यो कच्चो उमेर र अविकसित मानसिकताको कारण उनीहरूको स्वभाव अलिक उत्सुक र उच्छृङ्खल हुने भएकोले जीवनमा गलत कदम पनि उठाउन पुग्छन् र सजिलै एचआईभी एड्सको शिकार बन्न पुग्छन्। त्यसकारण यो हाम्रो आफ्नै लापरवाही र हेलचक्र्याईको नतिजा हो, तर परमेश्वरको सजाय चाहिँ होइन।
0: हो नि, किनकि परमेश्वरको वचनले हामीलाई बताए अनुसार परमेश्वरले मानिसको सृष्टि गर्नु भएपछि उसलाई पृथ्वीको सम्पूर्ण अधिकार दिएर स्वतन्त्रता पनि त दिनुभएको छ।
2: हो नि त,
0: अनि परमेश्वरले मानिसलाई एउटा विवेकशील प्राणी बनाउनु भएको कारण हामी आफैले नै सही र गलतको पहिचान गरेर जीवनमा अगाडि बढ्नु एकदमै आवश्यक छ नि, होइन र?
2: हो, एकदमै। यस्तैमा मलाई एउटा हिन्दी गीतमा लेखिएको शब्दहरूको याद आयो कि जिन्दगी से भरी ए जहाँ है सबको मिलती मगर ए कहाँ है, खुश नसीब है हम हे खुदा का करम गलत जीना इसे गुनाह है।
0: तपाईँले गीतको शब्दहरू भन्दै गर्दा मलाई चाहिँ तपाईँले सायरी भन्नुभयो जस्तै लाग्यो। साँच्चै नै वास्तविकता छ नि यी शब्दहरूमा है।
1: हो नि, अब यो दुई दिनको जिन्दगीमा हामीले सोचेर बुझेर कदमहरू चाल्नु पर्ने हुन्छ। अनि पत्रकै क्रममा यो अर्को पत्र छ कमलजीको, र कमलजी जान्न चाहनुहुन्छ, उहाँ इच्छुक हुनुहुन्छ कि एक एचआईभी ग्रस्त व्यक्तिसँग सधैँ दया र प्रेमको भावले नै व्यवहार गर्नुपर्छ, कहिले काहीँ रिसाउनु हुँदैन भनेर पनि होला।
2: यदि तपाईँ एउटा साधारण व्यक्तिलाई यसरी सोध्नुहुन्छ भने दया र प्रेम सधैँ उनीहरूको सामु नै रहन्छ,
1: किनकि हाम्रो सोच नै यस्तो हुन्छ कि कुनै मानिस केही समस्यामा छ भने।
2: यदि तपाईँ एउटा साधारण व्यक्तिलाई यसरी सोध्नुहुन्छ भने दया र प्रेम सधैँ उनीहरूको सामु नै उनीहरूको जीवनमा नै रहिरहन्छ,
1: किनकि हाम्रो सोच नै यस्तो हुन्छ कि कुनै मानिस केही समस्यामा छ भने उसलाई दयाको भावले व्यवहार गर्नुपर्छ, ताकि उसलाई यो लागोस् कि उ साँच्चै नै गम्भीर समस्यामा छ, अनि त्यस्तोहरूलाई हामीले दया देखाउनु पर्छ भन्ने कुराहरू मान्छेले बुझेको हुन्छ।
2: तर यी व्यक्तिहरू कुनै दया र करुणाको पात्र भने होइनन्। यिनीहरू पनि तपाईँ र म जस्तै एउटा सामान्य मानिस हुन्। मात्र यिनीहरू एउटा यस्तो रोगबाट ग्रसित छ जुन कहिल्यै पनि निको हुन सक्दैन। अनि यसको कारण अहो यस्तो भयो बिचरा भन्नु एकदमै व्यर्थको कुरा हो।
1: तपाईँको मतलब यो बिचरा शब्दको प्रयोग बिल्कुलै गर्नु भएन।
2: कहिले पनि गर्नु हुँदैन, किनभने यो एकदमै बेकारको कुरा हो जस्तो लाग्छ। किनकि तपाईँलाई पनि कसैले बिचरा भनेर भन्छ भने तपाईँले कस्तो लाग्छ त?
0: मलाई चाहिँ यस्तो भनेको मन पर्दैन है। मलाई चाहिँ साह्रै रिस उठ्छ कसैले मलाई बिचरा भनेर भन्यो भने, किनकि किन मलाई के भएको छ र म ठिकै त छु भन्ने सोचाइ चाहिँ मलाई आउँछ।
2: हो ठिक, त्यसरी नै उनीहरूलाई पनि त्यस्तै नै महसुस हुन्छ। किनकि एचआईभीको बावजुद पनि उनीहरू एउटा सामान्य जीवन जिउन सक्छन् हामीले जस्तै।
0: किनकि यो रोग त जानेर वा अन्जानमा जो कोहीलाई पनि त लाग्न सक्छ नि, होइन त?
2: हो, त्यसैले तपाईँको सामु आएर कुनै व्यक्तिले म त एचआईभी पोजिटिभ हुँ भनेर भन्छ भने तपाईँको जवाब अथवा प्रतिक्रिया यस्तो हुनुपर्छ, एचआईभी पोजिटिभ भएर के भयो त? तपाईँले पनि हामीले जस्तै एउटा सामान्य जीवन जिउन सक्नुहुन्छ नि।
0: एउटा अर्को प्रश्न छ, यो चाहिँ मेरो होइन, हाम्रो श्रोता सन्त रामजीले लेख्नु भएको पत्रमा सोधिएको छ कि एचआईभी को बिमारी कुन उमेरको पुरुषहरूलाई हुन सक्छ भनेर उहाँको जिज्ञासा रहेको रहेछ।
2: हेर्नुहोस्, यदि हामी तथ्याङ्कलाई हेर्छौ भने जुन WHO छ अर्थात वर्ल्ड हेल्थ अर्गनाइजेसन अनि UN युनाइटेड नेसन को एचआईभी कार्यक्रम छ, अनि उनीहरूले बताए अनुसार त 15-25 वर्ष उमेर समूहको व्यक्तिलाई एचआईभी एड्स हुने गरेको छ। किनकि मैले केही समय अगाडि पनि भनिसकेको छु कि जुन युवावस्थाका व्यक्तिहरू हुन्छन् जसमा जे पनि गर्ने जहाँ पनि जाने स्वभाव हुन्छ अर्थात बिना सोच नै जे पनि गरिहाल्ने भएको कारणले यो उमेर समूहका पुरुषहरूमा बढी सम्भावना रहेको पाइएको छ। तर जुन एचआईभी भाइरस छ त्यसले कुनै पनि उमेर वा वर्ग वा जातिलाई चिन्दैन र जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ यदि हामीले त्यसलाई निमन्त्रणा गर्छौं भने।
1: अवश्य पनि कसैले निमन्त्रणा नगरिकन कोही जाने कुरो पनि त भएन नि, होइन? यसै गरी अर्को पत्र छ सबिनाजीको र उहाँको प्रश्न यस प्रकारको छ, यदि हामीले रक्तदानको क्रममा कसैलाई रगत दिन्छौ वा कसैबाट रगत लिन्छौ भने के त्यो रगत एचआईभी संक्रमित छ भन्ने कुरा पहिलेबाट जान्ने सम्भावना कतिको रहन्छ?
2: एकदमै राम्रो प्रश्न गर्नुभयो सबिनाजी तपाईँले। हाम्रो देशको सरकार जुन छ यस विषयमा पूर्णतरिक तवरले एकदमै सतर्क छ, त्यसैले जुनसुकै व्यक्तिबाट अर्थात स्थानहरूबाट रक्तदानको निम्ति रगत ल्याउने गरिन्छ अर्थात रगत संकलन गरिने जुन पाउच वा थैली हुन्छ उक्त थैलीमा स्पष्टसँग लेखिएको हुन्छ कि एचआईभी रहित रगत भनेर, र यसको मतलब यो हो कि त्यो रगत परीक्षण गरिएपछि मात्र रक्तदानको लागि प्रयोग गरिन्छ। जस्तो कि तपाईँ र म एक डोनरको रूपमा रक्तदान गर्नको लागि गयौं र कुनै व्यक्तिलाई तत्कालै रगतको आवश्यकता पर्यो, यस्तो अवस्थामा त्यो व्यक्तिलाई तुरन्तै मेरो रगत दिइदैन तर परीक्षण गरिसकिएको स्वस्थ रगत मात्र दिइन्छ, र जुन रगत मेरो शरीरबाट निकालिएको रगत छ त्यो चाहिँ परीक्षणको लागि लगिन्छ अनि मात्र प्रयोगमा ल्याइन्छ, र यदि त्यो रगत स्वस्थ छैन भने प्रयोगमा ल्याइँदैन।
1: यसको मतलब परीक्षण गरिएको रगत मात्र रक्तदानको लागि प्रयोग गरिन्छ, होइन?
2: हजुर, टेस्टेड ब्लडलाई मात्र प्रयोग गरिन्छ।
1: यसको मतलब हामी यो बुझौं कि रक्तदानको माध्यमबाट चाहिँ एचआईभी सर्ने सम्भावना चाहिँ रहँदैन।
2: हजुर, बिल्कुलै रहँदैन, त्यसैले डराउनु पर्ने आवश्यकता छैन।
1: हामीले सावधानी चाहिँ अप्नाउनु नै पर्यो कि त्यो ब्लड टेस्टेड हो कि होइन भनेर, होइन?
2: हो, त्यसमा एकदमै सावधानी अप्नाउनु पर्छ।
0: श्रोता मित्र, यसरी यस कार्यक्रमबाट धेरै भन्दा धेरै जानकारीहरू तपाईँहरूले प्राप्त गरेको हामी चाहन्छौ, तर आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिसकेको हुनाले हाम्रो कुराकानीलाई हामीले यहीँनिर विश्राम दिनुपर्छ।
1: कार्यक्रममा आइदिनु भएर हामीलाई र हाम्रो श्रोताहरूलाई एचआईभी सम्बन्धी विभिन्न जानकारी दिनुभयो, त्यसको लागि तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
2: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद कि यसरी तपाईँहरूले मलाई बोलाउनु भयो तपाईँहरूको स्टुडियोमा, अनि श्रोताहरूको धेरै पत्रहरूको जवाब दिन सके। तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: श्रोता मित्र, यति बेला हाम्रो कार्यक्रमबाट हामीले हाम्रो विशेषज्ञ ज्यूलाई बिदा दिइसकेका छौँ र साथसाथै अब कार्यक्रमको समय सकिसकेको हुनाले हामीले पनि तपाईँबाट बिदा माग्नुपर्ने समय भइसकेको छ। बिचरा, तिमीलाई थाहा छैन अघि मैले हाम्रो विशेषज्ञ ज्यूसँग कुराकानी गर्दा के भनेको थिएँ, मलाई बिचरा भनेको मन पर्दैन भनेर। किन बिचरा भने तिमीले मलाई
1: तिमीलाई रिस उठ्छ कि नै भनेर हेर्नलाई मात्रै हो नि, नरिसाउन।
0: रिस त उठ्छ तर त्यति साह्रै रिसाउनु पर्ने त होइन, त्यही पनि बिचरा भन्ने शब्द चाहिँ साँच्चै नै मानिसलाई मन नपर्ने शब्द नै हो।
1: ओ, त्यो त हो, मलाई पनि मन पर्दैन।
0: हुन्छ श्रोता मित्र, हाम्रो कुराकानी यत्तिकै नै रहनेछ। हाम्रो कार्यक्रम पछि पनि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिने नै छौँ, तर तपाईँबाट चाहिँ हामी अब उजुलिनुपर्छ। फेरि पनि यतिन्जेल हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद, अनि हामीलाई पत्र लेखेर सहायता गर्ने श्रोताहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौ र आउने दिनहरूमा पनि यस्तै पत्र अपेक्षा गर्छौ। त्यसैले हामीलाई पत्रचार गर्न नबिर्सनु होला। यति भन्दै अर्को कार्यक्रममा फेरि यस्तै रमाइलो गपसप, यस्तै कुराकानीको साथमा तपाईँको माझमा उपस्थित हुने बाचा गर्दै आजलाई साथी तिलक अनि म सूचना बिदा लिन चाहन्छौ।
1: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।

प्रिय श्रोता तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
1: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98560।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बड़ो दुखे कहीं टाउ को दुखने कहीं पेट दुखने के दुखिया हो दुखिया हो झन ये बेला पखाला लगे हैरान है कह जाने के करने के नगर्ने कहीं बिरामी भर कई मेलो मिशे चाहिए
1: बुआ चीर नगर्नुस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: अब बेचीसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
5: जापान ट्राई होइन स्योर गरौं
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066590279 मोबाइल नम्बर 9856602279
7: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
8: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
7: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066520227 मोबाइल नम्बर 9842649129 र 9841552091
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: अब बेसीसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
0: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसीसहर नगरपालिका आठ, नारायण स्थान चोक, रेडियो चौकारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 9856602909।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसीसहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसीसहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसीसहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
7: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु।
8: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही विशेषहरूको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
7: हुन्छ बुहारी, ल गइहालौ, साह्रै गाह्रो भयो।
8: सुभाष मेडिको फर्मा, बेसीसहर नगरपालिका आठ, सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान कर कर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बान्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: शत्रु नष्ट गर्ने,
1: बाथ रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले विश्वको झिरे खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीचहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846618202 र 9804039789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओहो
1: हेर सर,
0: टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
0: ओ भरे खन प्रलो छैन हतारलाई
5: हो
0: प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो फारे तारे प्रे
5: गंगा आर ग्यालरी तो बने आचो
0: तर मार्बल फ्री भा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो। फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो। साल अस्ति ब्याज दे माया चिलो भनेम्रो।
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्थ्यो त नेपाली भाषामै।
4: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98-462-46-648 र 98-463-01-883।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602।
2: प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री

0: सक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउन बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560-46257 र 98-40-067-787।
6: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-435।

0: ओहो
1: हेर सर
2: टाढै को साइत हो कि कसो बेसी सहर जाने भयो सँगै जाउँ है
3: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
2: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
5: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
6: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस् यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ जस्तै कामने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल्स महिनावारी गडबडी बाँझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ गरकसा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कमर दुख्ने पिनाश भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97-69-77-68 97-69-77-68 र 98-21-57-56-36 98-21-57-56
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: नोट, औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8 सेरामा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउ बिजन भण्डार, बेसी शहर नगरपालिका 8 सेरा, लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ,
3: सम्पर्क नम्बर 9842618202 र 9804039799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी शहर नगरपालिका 8 सेरा, लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमसुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902909, मोबाइल नम्बर 9856602909।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मदिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9856045745।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचितहर नगरपालिका 8 झिङ्गे खोला पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9855 46 257 र 9840067 787।
5: ओ भरे खन प्रलो छैन हतारलाई न
6: हो आजु हेवाले भिजी तारे मुई पिब मिमानी मार्बलरी त्रिवा बीर देशी सर मोबा गंगा आप ग्यालरी या वो मैं आचु
5: नई आम बीर तरह तड़ी वा तारे नासर बजर लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर या वो मैं फारे तारे प्रे या नशे दी
6: स गंगा आर ग्यालरी तो बने आचु
5: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
6: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
4: बेचिसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
7: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665 31 387, मोबाइल नम्बर 9462 46 648 र 9463 01 883।

0: किन हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुन्चो पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560 46 257 र 98 40 067 787।
5: ओ भरे खन प्रलो शैली हतारलाई
6: भइहाल्छ मेवाले भिजी तारे मुई पिबा मिमेमी मार्बलरी प्रिमा बीर बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याब मैब आचू
5: मै याम बीर तयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याब मैलो फारे तारे प्रे यान से दी
6: च गंगा आर्ट ग्यालरी तो बने बरा आचू
5: तर मी मार्बलर फिबा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम रो छल असी ब्याज दे माया चिलो भनेम रो
6: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसी सर नगरपालिका

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। सुरुमा मुख्य खबरका शीर्षकहरू। लमजुङको सदरमुकाम बेसी शहरमा अल्बिनोजम अपाङ्गता भएका व्यक्ति र सरकारवालालाई 2 दिवसीय अभिमुखीकरण कार्यक्रम शुरू। अल्बिनोजमलाई पनि अपाङ्गता भित्र राख्न माग। बेसी शहरको मनाङे चौतारादेखि सेरा बजारसम्म सड़क आसपासको क्षेत्रमा नेपाल चेन्ज मेकर्सद्वारा सरसफाई। सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश प्रवाह। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङद्वारा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन। आगामी निर्वाचनलाई सहयोग पुग्ने गरी क्रियाशील रहन केन्द्रीय अध्यक्ष गुरूङको निर्देशन। कुमाभीर सड़क खण्डको स्तरोन्नति कार्य शुरू। सड़कको दुरावस्थाका कारण स्थानीयवासी तथा पर्यटकले भोग्दै आएको कष्ट अन्त्य हुने अपेक्षा। र जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा मर्चाङदी गाउँपालिकामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न।
1: किन हाँसे आउने यी बुढा तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरूण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू। दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया। बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार। भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, झिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
0: समाचार अब विस्तारमा। लमजुङको सदरमुकाम बेसी शहरमा अल्बिनोजम अपाङ्गता भएका व्यक्ति र सरकारवालाहरूलाई समुदायमा सचेतना र कानूनी तथा मानव अधिकार सम्बन्धी 2 दिवसीय अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। शनिबारदेखि अल्बिनो समाज नेपालको आयोजना र एभिलिज फाउण्डेशनको सहयोगमा बेसी शहर नगरपालिका 8 झिङ्गेखोला स्थित लक्ष्मी नारायण पुस्तकालयको भवनमा सो कार्यक्रम शुरू भएको हो। कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि बेसी शहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङले अल्बिनोजम बारे आफूहरूले पनि भर्खरै मात्र जानकारी पाएको उल्लेख गर्नुभयो। अल्बिनोजम अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक परिचय पत्र र सहायता सामग्री उपलब्ध गराउने विषयमा बोल्दै उहाँले हालसम्म नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहहरूमा यसबारेमा कुनै पनि निर्देशन नआएको बताउनुभयो। उहाँले अल्बिनोजम भएका व्यक्तिहरूका लागि आवश्यक परिचय पत्र तथा सहायता सामग्री उपलब्ध गराउने बारे नगरपालिकामा कुरा राख्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। अल्बिनोजम जन्मजात रूपमा शरीरका छाला र रौंहरू सामान्य मानिसको भन्दा बढ़ी सेतो र संवेदनशील हुने एक स्वास्थ्य समस्या हो। अल्बिनोजम भएका अधिकांश व्यक्तिको आँखाको भिजन पनि कम हुने गर्दछ। नेपालमा झण्डै 1700 को हाराहारीमा अल्बिनोजम भएका व्यक्तिहरू रहेको जनाइएको छ। अल्बिनो समाज नेपालका अध्यक्ष पवन कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि एकीकृत विकास समिति लमजुङका प्रमुख मिता कुमारी थापा, बेसी शहर नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष पवित्र थापा मगर, नेत्रहीन संघ तनहुका अध्यक्ष कृष्ण अधिकारी, लमजुङ कालिका यातायात संचालक समितिका इन्चार्ज खुशीराम बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाड़ी, बेसी शहर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दुर्गा गुरूङ लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष पवन कुमार बस्नेतले अल्बिनोजम भएपछि आफूले भोगेको भोगाई साझा गर्नुभएको थियो। अल्बिनोजम अपाङ्गतालाई पनि अपाङ्गताको प्रकारहरूमा समावेश गर्नुपर्ने उहाँको भनाइ थियो। साथै सार्वजनिक संरचनाहरू अपाङ्ग मैत्री भन्दा पनि मानव मैत्री बनाइनु पर्नेमा उहाँको जोड़ थियो। कार्यक्रमको उद्देश्यमाथि प्रशिक्षक परशुराम भट्टले प्रकाश पार्नुभएको थियो। नेत्रहीन संघ लमजुङका सचिव विष्णु पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत सचिव प्रमिला बस्नेतले गर्नुभएको थियो। सचिव बस्नेतले सामान्य मानिसको भन्दा अल्बिनोजम भएका व्यक्तिहरूको छाला सेतो र सेन्सिटिभ हुने भएकोले सनस्क्रिन बढ़ी चाहिने र सनस्क्रिन बिना घामको सम्पर्कमा आउँदा क्यान्सरको जोखिम बढ़ी हुने बताउनुभयो। हाल नेपालमा 10 प्रकारको अपाङ्गता रहेको र त्यसमा अल्बिनोजम पनि थप्नुपर्ने उहाँको भनाइ छ। दुई दिनसम्म चल्ने कार्यक्रममा प्रशिक्षकहरू विष्णु पोखरेल, कृष्ण अधिकारी र परशुराम भट्टले प्रशिक्षण प्रदान गर्नुहुनेछ भने लमजुङ र तनहुँबाट अल्बिनोजम भएका व्यक्तिहरू सहभागी छन्। लमजुङको बेसी शहरमा नेपाल चेन्ज मेकर्सको आयोजनामा सड़क आसपास सरसफाई गरिएको छ। शनिबार बिहान 7:30 देखि 9:30 सम्म सञ्चालन गरिएको सरसफाई कार्यक्रममा बेसी शहरको मनाङे चौतारादेखि सेरा बजारसम्म सड़क आसपासको क्षेत्रमा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा नेपाल चेन्ज मेकर्समा आबद्ध 12 जना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बेसी शहर नगरपालिका, नगर प्रहरी तथा लियो क्लब अफ लमजुङ टुगेदर विकेण्डमा आबद्ध युवा सहित करिब 50 जनाको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले सड़क छेउछाउमा फालिएका फोहोर संकलन गर्दै सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश समेत दिएका छन्। सरसफाईसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति युवाहरूको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। नेपाल चेन्ज मेकर्सले यसअघि पनि बेसी शहर क्षेत्रमा सड़कमा रहेका बेसहारा कुकुरहरूलाई खाना खुवाउने कार्यक्रम गरिसकेको छ। यस्तै सुन्दर बजार र रायना क्षेत्रमा पनि सड़कका बेसहारा कुकुरलाई खाना खुवाउनुका साथै सरसफाई तथा वृक्षारोपण लगायतका सामाजिक तथा वातावरणीय कार्यक्रम सञ्चालन गरिसकेको जनाइएको छ। नेपाल चेन्ज मेकर्सका संस्थापक आयुष ओलियाले सामाजिक सेवा, वातावरण संरक्षण तथा सार्वजनिक स्थलको सरसफाईमा युवाहरूको सहभागिता बढ़ाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो। शनिबार बेसी शहरमा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन भएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा भएको रक्तदानमा 21 युनिट रगत संकलन भएको हो। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङको प्रमुख आतिथ्यतामा नेकपा एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङले युवा संघलाई विरोध गर्ने मात्र संगठन भएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्नुभयो। उहाँले युवा संघ सामाजिक कार्यमा सक्रिय संगठन भएको बताउनुभयो। आगामी भदौ महिनाभित्र युवा संघको जिल्ला अधिवेशन सम्पन्न गर्न समेत उहाँको आग्रह छ। आगामी स्थानीय र प्रदेशको निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरण सृजना गर्न र क्रियाशील रहन उहाँको निर्देशन छ। अध्यक्ष गुरूङले नेपाली जनतालाई सामाजिक सञ्जालको सहयोगमा भ्रम सृजना गरेर सत्तामा आएको बालेन नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको उल्लेख गर्नुभयो। बालेन सरकारले छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध बनाएर जनताको हितमा काम गर्नुको सट्टा जनतालाई सरकार भएको आभास दिलाउन समेत नसकेको दावी गर्नुभएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं गण्डकीका इन्चार्ज अक्कल तामाङले रगतको विकल्प रगत नै भएकोले रक्तदान गरेर कसैको जीवन बचाउन सकिने बताउनुभयो। पार्टी संगठनबारे बोल्दै संख्याको आधारमा नेकपा एमालेलाई कमजोर नसम्झन सचेत गराउनुभयो। इतिहास पढ्ने मात्र होइन इतिहास बुझ्ने युवा बन्न जरूरी रहेको उहाँको भनाइ छ। बहुमत ल्याएर पनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार सञ्चालनमा असफल भएको आरोप समेत लगाउनु भएको छ। राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष युगबहादुर गुरूङको अध्यक्षतामा भएको रक्तदानमा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोग थियो। नेकपा एमाले श्रावण 15 गतेदेखि देशव्यापी रूपमा रक्तदान गर्ने अभियान शुरू गरेको र सोही अभियान अन्तर्गत रक्तदान गरिएको अध्यक्ष योगबहादुर गुरूङले जानकारी दिनुभयो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ गण्डकीका अध्यक्ष रोशन तामाङ, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं युवा फाँट इन्चार्ज गोविन्द बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज प्रवीण अधिकारी, राष्ट्रिय युवा संघ नेपाल गण्डकीका सचिव चिरण ढकाल, एमाले लमजुङका उपाध्यक्ष जित बहादुर गुरूङ, सचिव राजेन्द्र बोहरा, सहसचिव विवश बुढाथोकी, सचिवालय सदस्य जुन बहादुर तामाङ, युवा संघ लमजुङका पदाधिकारीहरू अनि राष्ट्रिय लमजुङ जिल्ला अध्यक्ष प्रदीप गुरूङ लगायत नेकपा एमाले निकट भातृ संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ लमजुङका उपाध्यक्ष प्रदीप घिमिरेले गर्नुभएको थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुकमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै फाल्ने।
5: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
4: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
6: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
9: ल ल आए बहिनी, किन होला?
8: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
9: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
8: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
6: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98400067787।
10: ओ भरे खान पर्लो छैन हतारलाई भइहाल्छ,
11: मेवाने भयो छिजी तारे मुई पिमा मिमानी मार्बलरी प्रिमा बिरा देशी सर मोबाइल गंगा आर्ट ग्यालरी यावो मैं आचो
12: नै याम भिर तयार तडीमा तारे नासर बजार लम्बिमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो फारे तारे प्रे यान सेदी
11: स गंगा आर्ट ग्यालरी तो बनेर आछौ
12: तर नि मार्बल र फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छाल असी ब्याज दे माया चिलो भनेम्रो
11: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
3: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
6: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
13: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
14: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
15: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
14: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
15: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
14: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
15: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
14: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665520435 0665520475 मोबाइल नम्बर 9856445335

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना तथा मर्स्याङदी गाउँपालिकाको समन्वयमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। शनिबार मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 को सभा हलमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको अध्यक्षता र मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो। नागरिक सुनवाईमा स्थानीयवासीहरूबाट उठेका गुनासो, समस्या, सुझावहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत र मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गोलमा हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत राम शंकर केसी, मर्स्याङदी गाउँपालिकाका उपाध्यक्षहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी, पत्रकार तथा विभिन्न संघ संस्था र स्थानीय गरी 77 जनाको उपस्थिति थियो। बेसी शहर बागलुङ पानी घलेगाउँ हुँदै भुजुङ जाने सड़क अन्तर्गत पुमाभिर सड़क खण्डको स्तरोन्नति कार्य शुरू गरिएको छ। लामो समयदेखि सड़कको दुरावस्थाका कारण कुलासुथरवासीसँगै बाह्य तथा आन्तरिक पर्यटकले आवत जावतमा समस्या र शास्ति भोग्दै आएका थिए। सड़क स्तरोन्नतिको काम शुरू भएसँगै अब स्थानीयवासी तथा पर्यटकले भोग्दै आएको दुःख र कष्ट अन्त्य हुने आशा जागेको छ। सड़कको स्तरोन्नति सम्पन्न भएपछि कोलासोथर गाउँपालिकाका विभिन्न बस्तीमा आवत जावत सहज हुनुका साथै पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। लामो समयदेखिको प्रतीक्षामा रहेको सड़क स्तरोन्नति शुरू हुनु स्थानीयका लागि खुशीको खबर भएको स्थानीयको भनाइ छ। बेसी शहरमा रहेको जेकेएफ गोजुकाई ताकुजी केन्बुकान कराते संघको 24 बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। बेसी शहर फूलबारी कराते डोजोको आयोजनामा शनिबार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो। जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा 115 जनालाई बेल्ट प्रदान गरिएको छ। राधा तामाङको अध्यक्षतामा भएको कार्यक्रमको बेसी शहर फूलबारी कराते डोजोका सचिव तुलबहादुर गुरूङले सञ्चालन गर्नुभएको थियो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको सदरमुकाम बेसी शहरमा अल्बी नोजम अपाङ्गता भएका व्यक्ति र सरकारवालालाई 2 दिवसीय अभिमुखी कार्यक्रम शुरू, अल्बी नोजमलाई पनि अपाङ्गता भित्र समेट्नमा। बेसी शहरको मनागे चौतारादेखि सेरा बजारसँग सड़क आसपासको क्षेत्रमा नेपाल चेन्ज मेकर्सद्वारा सरसफाई, सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश प्रवाह। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङद्वारा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन, आगामी निर्वाचनलाई सहयोग पुग्ने गरी क्रियाशील रहन केन्द्रीय अध्यक्ष गुरूङको निर्देशन। पुमाभिर सड़क खण्डको स्तरोन्नति कार्य शुरू, सड़कको दुरावस्थाका कारण स्थानीयवासी तथा पर्यटकले भोग्दै आएको कष्ट अन्त्य हुने आशा। र जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा मर्स्याङदी गाउँपालिकामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिले नै सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: अहिले बेलुकीको 7 बज्यो।
1: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
0: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा।

0: कुराको बिहे गर्ने भनेको होइन भन्या
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
4: सानो कुनामा पनि केको फेर गरेको धुमस,
3: खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
0: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 9855046466।
2: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
6: चाडबाड पनि नजिक आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन चाँदी पसल बिस्तह नगरपालिका 8 नारायण स्थान लम्जु।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राबिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गेखोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-299।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 9856-45-745।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यान भरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरप दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपद मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपद मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
3: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
1: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
7: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हीराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनसादी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनसादी र हीराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9896-58-5565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
7: काम्ने रोग,
6: बौलाउने रोग,
7: ढल्ने रोग,
6: मूर्छा पर्ने,
7: सपना नराम्रो देख्ने,
6: डराउने,
7: रिस उठ्ने,
6: तर्सिने,
7: खान मन नलाग्ने,
6: चिलाउने,
7: ऐठन गर्ने,
6: कम्मर दुख्ने,
7: हात खुट्टा पोल्ने,
6: चपाउने,
7: हात खुट्टा दुख्ने वा सुन्निने,
6: ज्यान करकर खाने,
7: महिनावारी गडबडी,
6: बाजोपन,
7: छारे रोग,
6: प्रेसर,
7: सुगर,
6: प्यारालाइसिस,
7: दम,
6: खोकी, टोकेको निलो दाम,
7: मान्छे हराएको,
6: सामान हराएको,
7: टुना मुना लागेको,
6: मेलमिलाप गर्न पर्ने,
7: दाँत दुखेको,
6: बिगार परेको,
7: पैसा फसेको,
6: रक्सी छुटाउने,
7: घर बाँध्ने,
6: पिनास भएको,
7: टाउको दुख्ने,
6: ग्यास्ट्रिक,
7: जन्डिस भएको,
6: सतुर नष्ट गर्ने,
7: बाथ रोग,
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
8: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ। कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98 21 56 36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गेखोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी लाग
1: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो। खै अहिलेसम्म किनिदिएको होइन।
0: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमल सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
4: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइन।
5: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
4: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
5: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 06659290, मोबाइल नम्बर 98560602।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र हँ।
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652045, 06652475, मोबाइल नम्बर 98565475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ

0: रिडर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98462-51091।
2: ओ भरे खान प्रब्लम छैन हतारलाई न
3: हो आजु मेवने भिजी तार मुई पिब मिमी मार्बलरी त्रिवीर देशी सर मुबाग गंगा आर्ट ग्यालरी या वो मैं आचु
2: मेरी याम भीर तैयार तड़ी भा तारे नासर बजार लंबी मु मेरा बाबा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी भीर या वो मैं खारे तारे प्रे आने से दी
3: स गंगा आर्ट ग्यालरी तो बने आचु
2: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
3: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
1: बेसी शहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
0: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी शहर नगरपालिका 7 पुरानो बैंक चोक लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
0: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: ताल बराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, टिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: कामने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: मुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनास भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: सतुर नष्ट गर्ने,
5: बाथ रोग,
4: बाँध फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
6: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36। 98 21 56 36।
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165 8520 98066062 र

0: प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
6: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-1715-40-38।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
1: ओ भरे, खाना प्रब्लम छैन हतारलाई र
4: हो आज भेवाले भछेजी तारे मुई पिवा मिमामी मार्वलरी प्रिवा बीरा देशी सर मोबा गंगा आग गैलरी या वो मैं बाचू
5: मैं याम बीरा तैयार तड़ी बा तारे नासर बजर लंबी मु मेरा बा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनियल पर दी बीरा या वो मैं लो खारे तारे प्रिय याना से दी
4: तो गंगा आग गैलरी तो बने बा आचू
5: तर मी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनिम्रो
4: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसीसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
6: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमथुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे, सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9462446648 र 9463601883।
7: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने।
2: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
7: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान करकर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बाँध्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: सतुर नष्ट गर्ने,
1: बाथ रोग,
0: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।
3: रोगीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन।
4: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँस्ने का? हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
6: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल आए बहिनी, किन होला?
6: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
6: हाम्रा सेवाहरू: यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-87।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौ।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मसी भइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौ है त। रोगको विवरण:
5: काम्य रोग,
4: बौलाउने रोग,
5: हल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: टुनामुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनाश भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: शत्रु नष्ट गर्ने,
5: बाख रोग,
4: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ, मर्दा लानु पो के छ।
0: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 9769777860, 9769777860 र 9821556636, 9821556636।
4: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842949129 र 9841252091।
0: किन हाँस्या हो नि बुढा? तुलै फर्किने गरी
4: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
0: ओ भरे खन प्रलो शैली हतारलाई
5: भइहाल्छ भिवानी भिजी तारे मुई पिमा मिमानी मार्बलरी प्रिम बिर देशी सर मोबाइल गंगा आर्ट ग्यालरी याव मैब आछु
0: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याव मैलो फारे तारे प्रे यान सेदी
5: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
0: तर मि मार्बलर फ्रिवा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो, छलसी ब्याज दे माया चिलो भनेम्रो।
5: पहिले भनेको मैले सबै बुझ्यो कान्छा, गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैङ्क चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9462646648 र 9463018883।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी

0: फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटेउडारबाट एकैसाथ प्रसारण,
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अहिले बेलुकीको 7 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: स्टुडियो फार फार अवे
1: रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
3: श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते अनि नमस्ते प्रिय श्रोता मित्र, साथै स्वागत गर्न चाहन्छौ सधैँ जस्तै तपाईँको आफ्नै कार्यक्रम जागृतिमा। सधैँ जस्तै आज पनि साथमा छु म तिलक,
2: अनि म सुजना पनि उपस्थित छु। मित्र, हामी आशा गर्छौ कि तपाईँ सबै आरामै हुनुहुन्छ होला र हामी पनि तपाईँको प्रार्थना र परमेश्वरको अनुग्रहले आरामै छौ।
1: र आज पनि एचआईभी एड्स सम्बन्धी विभिन्न जानकारीहरूको साथमा हामी कार्यक्रममा उपस्थित भएका छौ।
2: साथमा तपाईँहरूले नै पठाउनु भएको पत्रहरू पनि हामीसँग छन् अनि ती पत्रहरू खोलेर पढ्न मलाई निकै हतार भइसकेको छ।
1: हो मित्र, यसरी तपाईँहरूबाट पत्र प्राप्त गर्न पाउँदा हामी धेरै खुसी र उत्साहित पनि हुने गर्छौं। हामी ती पत्रहरूलाई कार्यक्रममा अवश्य नै प्रस्तुत गर्नेछौ, तर त्यसभन्दा अगाडि कार्यक्रममा हाम्रो आजको एकजना विशेषज्ञ पाहुनालाई हामीले स्वागत गर्नुपर्ने हुन्छ।
2: ए हो त, मैले त बिर्सेको। हो, हामीले उहाँलाई कार्यक्रममा स्वागत गर्नै पर्छ किनकि उहाँ बिना हाम्रो कार्यक्रम अधुरो रहन्छ।
1: अनि हाम्रो विशेषज्ञज्यूले तपाईँहरूले नै पत्र मार्फत सोधेर पठाउनु भएको एचआईभी एड्स सम्बन्धी विभिन्न प्रश्न र जिज्ञासाहरूको जवाब दिनुहुनेछ।
2: श्रोता मित्र, हामी कार्यक्रममा उहाँलाई स्वागत गर्ने नै छौ, तर त्यसभन्दा अगाडि हामीले आफूलाई तयारी गर्नको लागि कार्यक्रममा यति बेला एउटा मिठो गीत सुन्नेछौ।
1: गीत सुनिसकेपछि तपाईँ रेडियो सेट छोडेर कतै नजानु होला, किनभने यो गीतपछि लगतै हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौ, त्यसैले कार्यक्रमको साथमा नै रहनुहोला।

0: मित्र कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छौ। यो मिठो गीत पछि साथसाथै कार्यक्रममा हाम्रो विशेषज्ञ ज्यूलाई पनि हामी स्वागत गर्छौ।
1: स्वागत छ तपाईँलाई आज पनि जागृतिको यो नयाँ श्रृङ्खलामा। अनि आरामै हुनुहुन्छ? अनि तपाईँको परिवार चाहिँ कस्तो हुनुहुन्छ त?
2: हजुर, धेरै धेरै धन्यवाद। म आरामै छु र मेरो परिवार पनि आरामै हुनुहुन्छ, परमेश्वरको अनुग्रह र तपाईँहरूको प्रार्थनाले।
1: त्यसो भने खोलौँ त आजको पहिलो पत्र, होइन त?
2: हुन्छ, सुरु गर्नुहोस्।
1: आजको लागि कार्यक्रममा यो पहिलो पत्र मेरो हातमा छ, राम बहादुरजीले लेख्नुहुन्छ। उहाँले यस पत्र मार्फत सोध्नु भएको छ, कुनै कारणवश कोही व्यक्ति एचआईभी संक्रमित हुन पुग्छ भने के यो त्यो व्यक्तिको लागि परमेश्वरबाटको दण्ड वा सजाय हो त?
2: धेरै राम्रो प्रश्न राम बहादुरजी। सबैभन्दा पहिला त म यस कार्यक्रमको सम्पूर्ण युनिट टिमप्रति आभार प्रकट गर्न चाहन्छु कि आज फेरि पनि यसरी कार्यक्रमको एक हिस्सा बन्ने मौका दिनुभयो। अब लागौं रामजीको प्रश्नतर्फ। जस्तो कि उहाँले सोध्नुभयो कि यो परमेश्वरको दण्ड वा सजाय हो त भनेर, अनि यस्तै किसिमको प्रश्न अरू पनि धेरै व्यक्तिहरूको मन मस्तिष्कमा उठ्ने गरेको हामी प्राय देख्ने र सुन्ने गर्छौं। तर तपाईँ र मैले यो कुरा राम्रोसँग नै जान्दछौ कि परमेश्वरको तर्फबाट यस्तो किसिमको दण्ड वा सजाय मानिस जातिलाई आउँदैन, किनकि हाम्रो परमेश्वर क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ। अनि जस्तो कि हामीलाई थाहा छ कि 7 × 70 उहाँले क्षमा गर्नुहुन्छ, त्यसैले हामीले यो चाहिँ सोच्नु पनि हुँदैन, किनभने परमेश्वरले यस्तो सजाय कहिले पनि दिनुहुन्न। यो त मानिसले आफ्नो जीवनमा भूल र गल्तीको परिणाम हो, या त हामीमा भएको अज्ञानताको कारणले यो भइरहेको छ, अनि कहिलेकाहीँ त हामीले जानी जानी उठाएको गलत कदमको कारण पनि मानिस यसको शिकार बन्न पुगेको छ। विशेष गरी अहिलेको युवा वर्गहरूलाई केन्द्रित गरेर म भन्न चाहन्छु, किनभने प्राय समयमा म अनलाइनको माध्यमबाट पनि व्यक्तिहरूलाई परामर्श दिने जानकारी दिने गर्छु। जब म ती व्यक्तिहरूसँग कुरा गरिरहेको हुन्छु तब मलाई थाहा भइहाल्छ कि ती युवा अवस्थाका मानिस हुन् र उनीहरू कुन ट्र्याकमा जाँदैछन् भनेर। अनि हामी प्राय देख्ने गर्छौ कि जहीँ पनि सेक्सको बारेमा यौनको बारेमा कुराकानी गरिन्छ त्यसमा करिब 70% युवा युवतीहरूले विशेष चासो लिने गर्छन्, अनि यो कच्चो उमेर र अविकसित मानसिकताको कारण उनीहरूको स्वभाव अलिक उत्सुक र उच्छृङ्खल हुने भएकोले जीवनमा गलत कदम पनि उठाउन पुग्छन् र सजिलै एचआईभी एड्सको शिकार बन्न पुग्छन्। त्यसकारण यो हाम्रो आफ्नै लापरवाही र हेलचक्र्याईको नतिजा हो, तर परमेश्वरको सजाय चाहिँ होइन।
0: हो नि, किनकि परमेश्वरको वचनले हामीलाई बताए अनुसार परमेश्वरले मानिसको सृष्टि गर्नुभएपछि उसलाई पृथ्वीको सम्पूर्ण अधिकार दिएर स्वतन्त्रता पनि त दिनुभएको छ।
2: हो नि त।
0: अनि परमेश्वरले मानिसलाई एउटा विवेकशील प्राणी बनाउनु भएको कारण हामी आफैले नै सही र गलतको पहिचान गरेर जीवनमा अगाडि बढ्नु एकदमै आवश्यक छ नि, होइन र?
2: हो, एकदमै। यस्तैमा मलाई एउटा हिन्दी गीतमा लेखिएको शब्दहरूको याद आयो कि जिन्दगी से भरी ए जहाँ है सबको मिल्ती मगर ए कहाँ है, खुश नसीब है हम हे खुदा का करम गलत जीना इसे गुनाह है।
0: तपाईँले गीतको शब्दहरू भन्दै गर्दा मलाई चाहिँ तपाईँले सायरी भन्नुभयो जस्तै लाग्यो। साँच्चै नै वास्तविकता छ नि यी शब्दहरूमा है।
1: हो नि, अब यो दुई दिनको जिन्दगीमा हामीले सोचेर बुझेर कदमहरू चाल्नु पर्ने हुन्छ। अनि पत्रकै क्रममा यो अर्को पत्र छ कमलजीको, र कमलजी जान्न चाहनुहुन्छ, उहाँ इच्छुक हुनुहुन्छ कि एक एचआईभी ग्रस्त व्यक्तिसँग सधैँ दया र प्रेमको भावले नै व्यवहार गर्नुपर्छ, कहिलेकाहीँ रिसाउनु हुँदैन भनेर पनि होला।
2: यदि तपाईँ एउटा साधारण व्यक्तिलाई यसरी सोध्नुहुन्छ भने दया र प्रेम सधैँ उनीहरूको सामु नै रहन्छ,
1: किनकि हाम्रो सोच नै यस्तो हुन्छ कि कुनै मानिस केही समस्यामा छ भने।
2: यदि तपाईँ एउटा साधारण व्यक्तिलाई यसरी सोध्नुहुन्छ भने दया र प्रेम सधैँ उनीहरूको सामु नै उनीहरूको जीवनमा नै रहिरहन्छ,
1: किनकि हाम्रो सोच नै यस्तो हुन्छ कि कुनै मानिस केही समस्यामा छ भने उसलाई दयाको भावले व्यवहार गर्नुपर्छ, ताकि उसलाई यो लागोस् कि उ साँच्चै नै गम्भीर समस्यामा छ, अनि त्यस्तोहरूलाई हामीले दया देखाउनु पर्छ भन्ने कुराहरू मान्छेले बुझेको हुन्छ।
2: तर यी व्यक्तिहरू कुनै दया र करुणाको पात्र भने होइनन्। यिनीहरू पनि तपाईँ र म जस्तै एउटा सामान्य मानिस हुन्। मात्र यिनीहरू एउटा यस्तो रोगबाट ग्रसित छन् जुन कहिल्यै पनि निको हुन सक्दैन। अनि यसको कारण अहो यस्तो भयो बिचरा भन्नु एकदमै व्यर्थको कुरा हो।
1: तपाईँको मतलब यो बिचरा शब्दको प्रयोग बिल्कुलै गर्नु भएन?
2: कहिले पनि गर्नु हुँदैन, किनभने यो एकदमै बेकारको कुरा हो जस्तो लाग्छ। किनकि तपाईँलाई पनि कसैले बिचरा भनेर भन्छ भने तपाईँले कस्तो लाग्छ त?
0: मलाई चाहिँ यस्तो भनेको मन पर्दैन है। मलाई चाहिँ साह्रै रिस उठ्छ कसैले मलाई बिचरा भनेर भन्यो भने, किनकि किन मलाई के भएको छ र म ठिकै त छु भन्ने सोचाइ चाहिँ मलाई आउँछ।
2: हो ठिक, त्यसरी नै उनीहरूलाई पनि त्यस्तै नै महसुस हुन्छ, किनकि एचआईभीको बावजुद पनि उनीहरू एउटा सामान्य जीवन जिउन सक्छन् हामीले जस्तै।
0: किनकि यो रोग त जानेर वा अन्जानमा जो कोहीलाई पनि त लाग्न सक्छ नि, होइन र?
2: हो, त्यसैले तपाईँको सामु आएर कुनै व्यक्तिले म त एचआईभी पोजिटिभ हुँ भनेर भन्छ भने तपाईँको जवाब अथवा प्रतिक्रिया यस्तो हुनुपर्छ, एचआईभी पोजिटिभ भएर के भयो त? तपाईँले पनि हामीले जस्तै एउटा सामान्य जीवन जिउन सक्नुहुन्छ नि।
0: एउटा अर्को प्रश्न छ, यो चाहिँ मेरो होइन, हाम्रो श्रोता सन्त रामजीले लेख्नु भएको पत्रमा सोधिएको छ कि एचआईभी को बिमारी कुन उमेरको पुरुषहरूलाई हुन सक्छ भनेर उहाँको जिज्ञासा रहेको रहेछ।
2: हेर्नुहोस्, यदि हामी तथ्याङ्कलाई हेर्छौ भने जुन WHO छ अर्थात वर्ल्ड हेल्थ अर्गनाइजेसन अनि UN युनाइटेड नेसन को एचआईभी कार्यक्रम छ, अनि उनीहरूले बताए अनुसार त 15 देखि 25 वर्ष उमेर समूहको व्यक्तिलाई एचआईभी एड्स हुने गरेको छ। किनकि मैले केही समय अगाडि पनि भनिसकेको छु कि जुन युवावस्थाका व्यक्तिहरू हुन्छन् जसमा जे पनि गर्ने जहाँ पनि जाने स्वभाव हुन्छ, अर्थात बिना सोच नै जे पनि गरिहाल्ने भएको कारणले यो उमेर समूहका पुरुषहरूमा बढी सम्भावना रहेको पाइएको छ। तर जुन एचआईभी भाइरस छ त्यसले कुनै पनि उमेर वा वर्ग वा जातिलाई चिन्दैन र जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ यदि हामीले त्यसलाई निमन्त्रणा गर्छौ भने।
1: अवश्य पनि कसैले निमन्त्रणा नगरिकन कोही जाने कुरो पनि त भएन नि, होइन? यसै गरी अर्को पत्र छ सबिनाजीको र उहाँको प्रश्न यस प्रकारको छ, यदि हामीले रक्तदानको क्रममा कसैलाई रगत दिन्छौ वा कसैबाट रगत लिन्छौ भने के त्यो रगत एचआईभी संक्रमित छ भन्ने कुरा पहिलेबाट जान्ने सम्भावना कतिको रहन्छ?
2: एकदमै राम्रो प्रश्न गर्नुभयो सबिनाजी तपाईँले। हाम्रो देशको सरकार जुन छ यस विषयमा पूर्ण तौरले एकदमै सतर्क छ, त्यसैले जुनसुकै व्यक्तिबाट अर्थात स्थानहरूबाट रक्तदानको निम्ति रगत ल्याउने गरिन्छ अर्थात रगत संकलन गरिने जुन पाउच वा थैली हुन्छ उक्त थैलीमा स्पष्टसँग लेखिएको हुन्छ कि एचआईभी रहित रगत भनेर, र यसको मतलब यो हो कि त्यो रगत परीक्षण गरिएपछि मात्र रक्तदानको लागि प्रयोग गरिन्छ। जस्तो कि तपाईँ र म एक डोनरको रूपमा रक्तदान गर्नको लागि गयौं र कुनै व्यक्तिलाई तत्कालै रगतको आवश्यकता पर्यो, यस्तो अवस्थामा त्यो व्यक्तिलाई तुरन्तै मेरो रगत दिइदैन तर परीक्षण गरिसकिएको स्वस्थ रगत मात्र दिइन्छ, र जुन रगत मेरो शरीरबाट निकालिएको रगत छ त्यो चाहिँ परीक्षणको लागि लगिन्छ अनि मात्र प्रयोगमा ल्याइन्छ, र यदि त्यो रगत स्वस्थ छैन भने प्रयोगमा ल्याइँदैन।
1: यसको मतलब परीक्षण गरिएको रगत मात्र रक्तदानको लागि प्रयोग गरिन्छ, होइन?
2: हजुर, टेस्टेड ब्लडलाई मात्र प्रयोग गरिन्छ।
1: यसको मतलब हामी यो बुझौं कि रक्तदानको माध्यमबाट चाहिँ एचआईभी सर्ने सम्भावना चाहिँ रहँदैन।
2: हजुर, बिल्कुलै रहँदैन, त्यसैले डराउनु पर्ने आवश्यकता छैन।
1: हामीले सावधानी चाहिँ अप्नाउनु नै पर्यो कि त्यो ब्लड टेस्टेड हो कि होइन भनेर, होइन?
2: हो, त्यसमा एकदमै सावधानी अप्नाउनु पर्छ।
0: श्रोता मित्र, यसरी यस कार्यक्रमबाट धेरै भन्दा धेरै जानकारीहरू तपाईँहरूले प्राप्त गरेको हामी चाहन्छौ, तर आजको लागि भने यो कार्यक्रमको निर्धारित समय सकिसकेको हुनाले हाम्रो कुराकानीलाई हामीले यहीँनिर विश्राम दिनुपर्छ।
1: कार्यक्रममा आइदिनु भएर हामीलाई र हाम्रो श्रोताहरूलाई एचआईभी सम्बन्धी विभिन्न जानकारी दिनुभयो, त्यसको लागि तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
2: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद कि यसरी तपाईँहरूले मलाई बोलाउनु भयो तपाईँहरूको स्टुडियोमा, अनि श्रोताहरूको धेरै पत्रहरूको जवाब दिन सके, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: श्रोता मित्र, यति बेला हाम्रो कार्यक्रमबाट हामीले हाम्रो विशेषज्ञज्यूलाई बिदा दिइसकेका छौँ र साथसाथै अब कार्यक्रमको समय सकिसकेको हुनाले हामीले पनि तपाईँबाट बिदा माग्नुपर्ने समय भइसकेको छ।
1: बिचरा,
0: तिमीलाई थाहा छैन अघि मैले हाम्रो विशेषज्ञज्यूसँग कुराकानी गर्दा के भनेको थिएँ, मलाई बिचरा भनेको मन पर्दैन भनेर। किन बिचरा भने तिमीले मलाई,
1: तिमीलाई रिस उठ्छ कि नै भनेर हेर्नलाई मात्रै हो नि, नरिसाउन।
0: रिस त उठ्छ तर त्यति साह्रो रिसाउनु पर्ने त होइन, त्यही पनि बिचरा भन्ने शब्द चाहिँ साँच्चै नै मानिसलाई मन नपर्ने शब्द नै हो।
1: हो त्यो त हो, मलाई पनि मन पर्दैन।
0: हुन्छ श्रोता मित्र, हाम्रो कुराकानी यत्तिकै नै रहनेछ, हाम्रो कार्यक्रम पछि पनि हामी हाम्रो कुराकानी निरन्तरता दिने नै छौँ, तर तपाईँबाट चाहिँ हामी अब उजिलिनुपर्छ। फेरि पनि यतिन्जेल हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद, अनि हामीलाई पत्र लेखेर सहायता गर्ने श्रोताहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौ र आउने दिनहरूमा पनि यस्तै पत्र अपेक्षा गर्छौ, त्यसैले हामीलाई पत्रचार गर्न नबिर्सनु होला। यति भन्दै अर्को कार्यक्रममा फेरि यस्तै रमाइलो गपसप यस्तै कुराकानीको साथमा तपाईँको माझमा उपस्थित हुने बाचा गर्दै आजलाई साथी तिलक अनि म सूचना बिदा लिन चाहन्छौ।
1: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 मा एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाए कि आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
1: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता। हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652435, 06652475। मोबाइल नम्बर 98560।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानिस् भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ও দুঃখ কে টাউ কো দুখনি কে পেট দুখনি কে দুখে আও দুখে আও জানি এই বেলা পখালা লাগে হইরান হইন কাহ জানি হলা কে গর্নি কে নগর্নি কইলেই বিরামি ভয়ের কেই মেলো মেসে ভাই
1: বুয়া ফিড নগর্নোস ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বিশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাটো ছ নি তিন জাম বরু
0: হুন্ছ বুয়ারি ল গই আলম সারি গারো
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हुनु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेची शहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: अब बेची शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
5: जापान ट्राई होइन सियोर गरौ
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066590279 मोबाइल नम्बर 9856602279
7: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
8: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
7: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066520227 मोबाइल नम्बर 9842649129 र 9841552091
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ओ भरे खन प्रलो शैली हतार नै रा
1: हो याजु मेवाने व छिजी तारे मुई पिबा मिमेमी मार्वलरी प्रिवा बीर देशीसर मुबाद गंगा आर्ट ग्यालरी याबो मय आछु
0: नै याम बीर तयार तडीबा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याद मैलो फारे तारे प्रे आन सेदी
1: गंगा आर्ट ग्यालरी तो बने आचो
0: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्ज्यो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: कालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: कामने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान कर्कर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सतुर नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।